0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत

0: सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको शेकुवाद्वारा संचालित दिव्य श्री बैंक्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
3: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल असार 13 गते शनिबार। तदनुसार सन् 2026 जून 27 तारीक नेपाल सम्म 1146 जेठ शुक्ल पक्ष त्रयोदशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रासोपा पदाधिकारीमा असीम बाहेक सबै रवि पक्षकै निर्वाचित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ। कास्कीमा लागू औषध विरूद्धको सप्ताहव्यापी अभियान सम्पन्न। यो वर्ष 3 वर्ष यताकै सबैभन्दा धेरै लागू औषध बरामद। नेपाल पत्रकार महासंघ कास्की 16 वर्षमा प्रवेश। वर्षभरि विविध कार्यक्रम आयोजना हुने। एमालेसँग तत्काल सहकारी हुने नेकपा संयोजक प्रचण्डको भनाई। वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख। न्यून दृष्टियुक्त नागरिकको उचित सम्बोधन गर्न राष्ट्रिय सभाका सांसदको माग। वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। र नेदरल्याण्डसमा हुने लीग 2 श्रृंखलाका लागि नेपाली टोली घोषणा। गण्डकी विश्वविद्यालयको आकर्षक अफर। खेलकुद व्यवस्थापन पढ्ने विद्यार्थीलाई छुट नै छुट।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एक सातादेखि चितवनमा जारी प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ। महाधिवेशनले सभापति सहित 6 जना पदाधिकारी र 99 जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने यसअघि नै सर्वसम्मत निर्वाचित भए पनि रासोपाको निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको घोषणा सभा मार्फत औपचारिक रूपमा सार्वजनिक गरेको हो। आयोगले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न भएको जनाएको छ। सभापति पदमा लामिछानेको एकल उम्मेद्वारी परेको थियो। सभापतिमा निर्वाचित भएपछि लामिछानेले लोकतन्त्रका आधारभूत मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त र राज्यका संस्थाहरूलाई सम्मान गर्नुपर्नेमा जोड़ दिँदै वहाँले मत वा संख्याको बलमा विगतका शासकहरूले गरेका गलत अभ्यास आफूहरूबाट दोहोरिन नहुने स्पष्ट पार्नुभएको छ। शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहेर संस्थाहरूको सम्मान गर्न जानेनौ भने मतको बलमा हिजोका शासकहरूले गरे जस्तै गलत अभ्यास गर्यो भने त्यस्तै फेरि दुर्घटनातर्फ लैजान सक्छ, सभापति लामिछानेले भन्नुभएको छ। उहाँले लोकतान्त्रिक अभ्यास गलत दिशातर्फ गए त्यसको असर पार्टीमा मात्र नभई पुस्तौंसम्म पर्ने चेतावनी पनि दिनुभएको छ। यता रासोपाको उपाध्यक्ष खुला पदमा अर्थमन्त्री डाक्टर सोनिम वागले सर्वसम्मत निर्वाचित हुनुभएको छ। उपाध्यक्ष पदमा उम्मेद्वारी दिने तयारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वागलेलाई समर्थन गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। वागले यसअघि केन्द्रीय सदस्यतर्फ पनि सर्वाधिक मतसहित निर्वाचित हुनुभएको थियो। उहाँले केन्द्रीय सदस्य निर्वाचनमा 2656 मत प्राप्त गर्नुभएको थियो। यसै उपाध्यक्ष महिलातर्फ कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम निर्वाचित हुनुभएको छ। उहाँले 799 मत प्राप्त गर्नुभएको छ। उहाँसँग प्रतिस्पर्धामा रहनुभएकी सांसद 572 मत प्राप्त गर्नुभएको छ। महामन्त्रीका लागि विपिन कुमार आचार्य निर्वाचित हुनुभएको छ। उहाँ 621 मतका साथ निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी मनिष झाले 324 मत प्राप्त गर्नुभयो। महामन्त्रीका लागि गणेश कार्की र सागर ढकालले पनि प्रतिस्पर्धा गर्नुभएको थियो। महामन्त्रीमा उम्मेद्वारी दिएका नेताहरू कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद नेौपाने, जगदीश खरेल र शिशिर खनालले अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिनुभएको थियो। रंजु दर्शनाले पनि उम्मेद्वारी फिर्ता लिनुभएको थियो तर उहाँले ढिला गरी फिर्ता लिएका कारण उम्मेद्वार सूचीबाट नाम हट्न नसकेको बताइएको छ।

नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ। यसले लामो समयदेखि किसान ठूलो मारमा पर्दै आएका छन्। 2065 सालदेखि हालसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यस रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा बढ़ी पंक्षी र 55 लाख भन्दा बढ़ी अण्डा नष्ट हुँदा किसानलाई ठूलो क्षति भएको छ। यसले सरकार पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरूद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ। यस क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणि प्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागे किसानको थप क्षति हुने बताउँछन्। 2082 चैतदेखि शुरू भएको पछिल्लो प्रकोपले मात्रै 11 जिल्लामा ठूलो क्षति पुर्याएको छ भने पशु पंक्षी स्वास्थ्यसँगै जनस्वास्थ्य जैविक सुरक्षा र अर्थतन्त्र समेत प्रभावित बनेको उल्लेख गरेका छन्। पछिल्लो पटक देखिएको बर्ड फ्लूका कारण कम्तीमा 6 लाख कुखुरा 10 लाख अण्डा र 2 लाख किलो दाना नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। यस पटकको संक्रमणले पहिलो पटक ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा प्रवेश गरेपछि स्थिति थप संवेदनशील बनेको छ। चिड़ियाखानाभित्र बर्ड फ्लू पुष्टि भएपछि केही पंक्षी तथा वन्यजन्तुको मृत्यु भएको छ भने आगन्तुकका लागि चिड़ियाखाना अस्थायी रूपमा बन्द गरिएको छ। समयमै सरकारले सूचना नदिएको भन्दै चिड़ियाखानाको नेतृत्व समेत परिवर्तन गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले संक्रमणका कारण लाटोकोसेरो गिद्ध र सवारी जस्ता पंक्षीसँगै जंगली बिरालो जंगल क्याट र लेपर्ड क्याट समेत मरेको उल्लेख गरेको छ। हाल पशु चिकित्सक तथा प्राविधिकहरूको टोलीले चिड़ियाखानाभित्र 24 घण्टा निगरानी गरिरहेको कोषको दावी छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बर्ड फ्लू पुष्टि भएपछि यसको नियन्त्रणका लागि बर्ड फ्लू रोग नियन्त्रण नियमावली 2078 अनुसार विशेष अभियान सञ्चालन गरिएको बताएका छनृ।

कास्कीमा लागोस दुरूपयोग तथा अवैध ओसार पोसार विरूद्ध संचालन गरिएको सप्ताहव्यापी अभियान प्रभात फेरी तथा समापन समारोहसँगै सम्पन्न भएको छ। अभियानका क्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 जिल्लामा विगत 3 वर्ष यताकै सबैभन्दा धेरै लागू औषध बरामद भएको छ भने लागू औषध सम्बन्धी मुद्दा पक्राउ र नियन्त्रणका घटना पनि उल्लेख्य रूपमा बढ़ेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा पोखरामा क्रियाशील सरकारी र गैर सरकारी संस्थाको समन्वयमा सञ्चालन गरिएको अभियान अन्तर्राष्ट्रिय लागू औषध दुरूपयोग तथा अवैध ओसार पोसार विरूद्ध दिवसको अवसरमा लागू औषधको चुनौती चिनौ सामाजिक समाधानको बाटो रोक खोजौं भन्ने नाराका साथ मनाइएको हो। अभियानको समापनका अवसरमा मानव अधिकार चोकबाट शुरू भएको प्रभात फेरी चिब्लेढुङ्गा न्यू रोड हुँदै पोखरा सभागृह पुगेको थियो। त्यसपछि आयोजित समापन समारोहलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले औपचारिक रूपमा अभियान समाप्त भए पनि लागू औषध विरूद्धको प्रशासनिक तथा सामाजिक अभियान निरन्तर जारी रहने स्पष्ट पारेका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापना दिवसका अवसरमा 16 वर्षको शुभारम्भ गर्दै वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। विक्रम सम्म 2034 साल असार 12 गते स्थापना भएको महासंघ कास्कीले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी 50औं स्थापना दिवस मनाएको हो। कार्यक्रममा महासंघको 16 वर्षको लोगो समेत सार्वजनिक गरिएको छ। उक्त लोगो आगामी 1 वर्षसम्म महासंघले आयोजना गर्ने सबै कार्यक्रमहरूमा प्रयोग गरिने जनाइएको छ। कार्यक्रममा बोल्दै महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले 50औं वार्षिक उत्सव आगामी असार 12 गते भव्य रूपमा मनाइने र 16 वर्षभरि पत्रकारिता क्षमता अभिवृद्धि तथा संस्थागत विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन्। अध्यक्ष बरालले कास्कीको पत्रकारिताले देशको सामाजिक तथा राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै वर्तमान समयमा पत्रकारिता क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताएका छन्। सरकारले ल्याएका केही नीतिका कारण पनि पत्रकारिता क्षेत्रमा समस्या देखिएको धारणा व्यक्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सदन सड़क र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश कमिटिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकार्यबारे सकारात्मक वातावरण बनेको बताएका छन्। उनले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट आएको निष्कर्ष भएको उल्लेख गरेका छन्। अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ। सड़कमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत सहकार्य हुनेछ उनले भनेका छन्। उनले तत्कालै पार्टी एकता हुने अवस्था भने नरहेको स्पष्ट पार्दै सहकार्यका लागि आवश्यक आधार तयार भएको बताएका छन्। संयोजक दाहालले पार्टीको आगामी महाधिवेशनले नयाँ राजनीतिक क्रमको शुरूआत गर्ने दावी गरेका छन्।

गण्डकी प्रदेशका अधिकांश नेता कार्यकर्ता एमाले पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। पोखरामा आयोजित निर्वाचन समीक्षा तथा भेला कार्यक्रमका सहभागीहरूले पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने सुझाव दिएका छन्। भेलामा प्रदेश कमिटी, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरू र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यदलका सदस्यहरू सहभागी थिए। त्यसो त फागुन 21 निर्वाचन लगत्तै बसेको जिल्ला अध्यक्षहरूको भेलाले पार्टीको नेतृत्व तुरन्तै परिवर्तन हुनुपर्ने मागसहित दवाब सिर्जना गरेको थियो। गण्डकीका अधिकांश जिल्लाका अध्यक्षहरू उक्त भेलामा सहभागी भएका थिए। अहिले पनि एकाध बाहेक सबै जिल्ला अध्यक्षहरू पार्टी पुनर्गठनको पक्षमा उभिएको बैठकका सहभागीहरूले बताएका छन्। विद्यमान नीति र नेतृत्वकै कमजोरीका कारण चुनावमा अपेक्षित परिणाम आउन सकेन भन्ने आम बुझाइ छ। प्रदेशका एक पदाधिकारीले भनेका छन्, त्यसैले अब नीति र नेतृत्व दुवैको पुनर्गठन गर्नुपर्छ र नेतृत्व परिवर्तन गरिनुपर्छ भन्ने 90% सहभागीहरूको सुझाव छ। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल आफै सहभागी थिए। खास गरी जिल्ला अध्यक्ष र प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यहरूले विद्यमान नेतृत्व फेरिनै पर्ने सुझाव दिएका छन्। नीति र नेतृत्व एक अर्काका पूरक हुन्। गलत नीतिका कारण चुनाव हार्ने र त्यसको नैतिक जिम्मेवारी नेतृत्वले नलिने परिपाटीले पार्टीलाई थप संकटतर्फ धकेल्छ। अध्यक्षहरू भन्छन्, अब पार्टी रक्षात्मक भएर बस्न सक्दैन, सुधारको शुरूआत गर्नैपर्छ। बैठकले नेपाली कंग्रेससँगको चुनावी सहकार्य नै पार्टी पराजयको प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ। स्थानीय मनोविज्ञान विपरीत नेपाली कंग्रेससँग गरिएको कार्यनीतिक सहकार्य नै गलत थियो। सबै जसोले भनेका छन्, यसले पार्टीलाई वैचारिक रूपमा मात्र नभएर सांगठनिक रूपमा समेत ठूलो क्षति पुर्याएको छ। कंग्रेस र एमाले केन्द्र र प्रदेश तहमा गठबन्धन सरकार चलाएका थिए। सरकारमा सहभागी हुँदा समेत आफ्नो दलको नीति पूर्ण रूपमा लागू गर्न नसकिएको, राष्ट्र सेवक कर्मचारी तथा पेशागत संघ संगठनका मागहरूलाई सम्बोधन गर्न ध्यान नदिएको आरोप बैठकका सदस्यहरूले लगाएका छन्। सत्ता प्राप्तिका लागि मात्रै गरिने गठबन्धनले कार्यकर्ता पंक्तिमा उत्साह भर्न नसकेको निष्कर्ष बैठकले निकालेको छ।

राष्ट्रिय सभाका सदस्यले सुकुम्बासी समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। सभाका सदस्यले सुकुम्बासीको आवासको स्थायी प्रबन्ध नगरी अस्थायी रूपमा बसोबास गर्दै आएको होल्डिङ सेन्टर शिविरबाट समेत निकाल्नु उचित नभएको तर्क गरेका छन्। राष्ट्रिय सभाको बैठकमा शुक्रबार शून्य समयमा धारणा राख्ने अधिकांश सदस्यले सुकुम्बासी समस्याको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सभाका सदस्य विष्णु कुमारी सापकोटाले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई त्यहाँबाट निकालिएपछि कहाँ जाने प्रश्न गरेका छन्। वास्तविक सुकुम्बासी पहिचान गरी समस्या समाधान गर्न तथा रोजगार र आश्रयका लागि दिगो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गरेका छन्। सभाका सदस्य रेणु चन्दले सुकुम्बासी उठीवास लगाउने काम अनुचित भएको आरोप लगाएका छन्। सभाका सदस्य घनश्याम रिजालले खरिद मूल्यमा भारी गिरावट आए पनि नेपालमा इन्धनको मूल्य समायोजन नहुँदा उपभोक्ता अधिकारमाथि गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन्।

पोखरातिन भीसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले कक्षा एघारका नवागन्तुक विद्यार्थीका लागि शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। माध्यमिक शिक्षा परीक्षा एसई उत्तीर्ण गरी कक्षा एघारमा भर्ना भएका म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, माउन्टेनियरिङ र कम्प्युटर साइन्स विषयका विद्यार्थीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख स्रोत व्यक्ति तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएशन पोखरा रेवानका अध्यक्ष विश्वराज पौडेलले विद्यार्थी जीवन भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले शुरूदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी अनुशासित ढंगले अध्ययनमा लाग्न आग्रह गरेका छन्। विद्यालयका प्रिन्सिपल सैन्द्र राज श्रेष्ठले समय सापेक्ष शिक्षालाई परिमार्जन गर्न माउन्ट अन्नपूर्ण सधैँ प्रयासरत रहेको बताएका छन्। उनले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड़ दिँदै आएको जनाएका छन्। विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरूङले कक्षा एघारमा अध्ययन शुरू गर्नु विद्यार्थी जीवनको महत्वपूर्ण चरण भएको उल्लेख गरेका छन्। कार्यक्रममा होटल म्यानेजमेन्ट विभागका विभागीय प्रमुख शेर सिंह गुरूङले होटल व्यवस्थापन विषयको महत्व र सम्भावना बारे जानकारी गराएका थिए। कार्यक्रममा पूर्व अध्यक्ष एवं बोर्ड सदस्य चिज काजी गुरूङ, प्रशासक चित्र गुरूङ, बोर्ड सदस्य गिरी प्रसाद गुरूङ, झम गुरूङ, प्लस टू कोअर्डिनेटर गोविन्द सुवेदी, कक्षा एघारकी छात्रा प्रतीक्षा तामाङ, कक्षा बाह्रकी छात्रा प्रति पाइजा, प्लस टू विभाग प्रमुख लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
11: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
11: शशिधर, अनि तिमी नि?
12: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
11: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
13: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
13: फोन 061-572-648-572-849।
8: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो?
5: वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागडाँडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागडाँडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
17: हेलो
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका सुन्नु भएन?
17: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
17: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
20: होम केयर सेवा होम केयर सेवा।
21: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
20: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
20: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
20: सुत्केरी नवजात शिशुको हेरचाह
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
21: डाक्टर ल्याब सेवा
20: औषधि डेलिभरी सेवा
21: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77।

नेपालमा संघीय शासन प्रणाली लागू भएपछि स्थानीय तहहरू नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा क्रियाशील रहँदै आएका छन्। विगतका वर्षहरूमा बजेट निर्माण र प्रस्तुतिकरणमा केही ढिलासुस्ती र नीतिगत अन्यल देखिने गरे पनि पछिल्लो समय यसमा निकै उत्साहजनक सुधार आएको छ। चालू आर्थिक वर्षमा कुल स्थानीय तहमध्ये करिब 573 स्थानीय सरकारले तोकिएको समयमै बजेट ल्याउन सकेका थिए भने करिब 50 स्थानीय सरकार समयमै बजेट ल्याउन असफल भएका थिए। तर यस वर्षको संख्यामा उल्लेख्य सुधार आएर बजेट ल्याउन नसक्ने स्थानीय तहको संख्या 28 झरेको छ। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहको स्थापना भए पहिलो पटक करिब 95% स्थानीय सरकारले समयमै बजेट ल्याउन सफल भएका छन्। यस वर्ष कुल 293 नगरपालिकाहरूमध्ये 289 अर्थात 95% समयमा बजेट पेश गरेका छन् भने 14 नगरपालिका बजेट ल्याउन असफल भएका छन्। त्यसै गरी कुल 460 गाउँपालिका मध्ये 446 अर्थात 97% समयमा बजेट ल्याइसकेका छन्। 14 गाउँपालिका असार 10 समय सीमाभित्र बजेट ल्याउन चुकेका छन्। समग्र रूपमा हेर्दा 95% भन्दा बढ़ी स्थानीय तहले समयमै बजेट ल्याउन सक्नुलाई अहिले समयको उत्कृष्ट वित्तीय संघीयता कारणको रूपमा हेरिएको छ। मकवानपुर जिल्लाको दुर्गम र विकट क्षेत्रमा अवस्थित कैलाश गाउँपालिकाले चालू आर्थिक वर्षको लागि 55,84,69,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। स्वास्थ्य शिक्षा कृषि तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राखी ल्याइएको यस बजेटमा चेली प्रोत्साहन कार्यक्रमलाई विशेष प्राथमिकताका साथ निरन्तरता दिइएको छ। गाउँपालिकाले भौतिक पूर्वाधार विकाससँगै मानवीय र सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको छ। यस कार्यक्रम अन्तर्गत कक्षा 12 उत्तीर्ण गरी 20 वर्ष पूरा भएपछि मात्र विवाह गर्ने चेलीहरूलाई प्रोत्साहन र सम्मान गर्ने नीति लिएको छ। बाल विवाह रोक्ने उद्देश्यले ल्याएको यस कार्यक्रम अन्तर्गत हालै सम्पन्न गाउँसभाको अवसरमा उमेर पुगेर विवाह गरेका 10 चेलीहरूलाई सम्मान समेत गरिएको थियो। साथै गाउँपालिकाले एक घर एक धारा जीरो होम डेलिभरीको सुनिश्चितता बीपी स्मृति कैलाश आधारभूत अस्पताल सुदृढीकरण तथा बाँझो जमीन उपयोग कार्यक्रमलाई पनि प्राथमिकता साथ अगाडि बढ़ाएको छ।

राष्ट्रिय सभा सदस्य पदम परियारले शहरका विभिन्न स्थानमा पुगेर सांगीतिक प्रस्तुति दिएर आफ्नो जीविका चलाउँदै आएका न्यून दृष्टियुक्त नागरिकको सम्मान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सभाको हिजोको बैठकको विशेष समयमा धारणा राख्दै न्यून दृष्टियुक्त नागरिकलाई सरकारी संयन्त्रले विभिन्न स्थानबाट पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै काम गरी खाना पाउने वातावरण तयार पार्न आग्रह गरेका छन्। न्यून दृष्टियुक्त नागरिकले आफ्ना माग सम्बोधन गर्न माग गर्दै माइतीगर मण्डलामा असन्तोष व्यक्त गर्दै आएको जानकारी दिँदै ती समुदायको मानवाधिकारको सम्मान गर्न अनुरोध गरेका छन्। सांसद रुमिला अर्यालले बीरगंज चिनी कारखाना लगायतका अन्य उद्योग सञ्चालनमा ल्याउन सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद रामकुमारी झाँक्रीले बुथ प्रभावी कानून बनाएर नागरिकलाई राज्यले कार्यवाही गर्ने तरिका राम्रो नभएको धारणा राखेका छन्। मोदी गाउँपालिका छ तिलहारका 51 वर्षीय जीत बहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो। अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा 25 वर्ष कैद जम्मकै तथा पटकीय अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। स्टेप बाई स्टेप सेकेण्डरी स्कूल मासबार पोखरा साथमा इन्ट्राक क्लब अफ स्टेप बाई स्टेप पोखरा लेक साइडको चार्टर सेरेमोनीका समारोह भव्य रूपमा सम्पन्न भएको छ। रोटरी क्लब अफ पोखरा लेक साइडको प्रायोजन तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट 3292 अन्तर्गत गठित उक्त क्लबको औपचारिक चार्टर प्रस्तुति विद्यालयको प्राचार्य निर्मला बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा रोटरी क्लब अफ पोखरा लेक साइडका अध्यक्ष इन्जिनियर राजेन्द्र लिगल लगायत क्लबका पदाधिकारी विद्यालयका शिक्षक अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा युवाहरूमा नेतृत्व विकास सामाजिक उत्तरदायित्व सेवाभाव तथा सकारात्मक परिवर्तनका लागि इन्ट्राक क्लबको भूमिका उद्देश्य र महत्वबारे चर्चा गरिएको थियो। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यक्रममा कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले हिजो ललितपुरमा कार्यक्रम गरी आयोजनालाई जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएको छ। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछन्।

तत्कालीन सभापति शेरबहादुर देउवार उनी नेतृत्वको केन्द्रीय समितिको असहमतिका बीच गत पुष 27 देखि 30 गतेसम्म तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि चर्किएको कंग्रेसभित्रको विवाद अझै साम्य भएको छैन। तथापि काठमाण्डुमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले विवाद समाधानका लागि वार्ता र सम्वाद गर्न नयाँ नयाँ नेतालाई जिम्मेवारी दिएर प्रयास पनि जारी राखेका छन्। पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न वार्ताको प्रयास गरिरहेका सभापति थापाले विवाद मिलाउने जिम्मा उपसभापति शर्मालाई तोकेरै दिएका छन्। त्यो बाहेक महामन्त्री प्रदीप पौडेललाई सहमतिका विभिन्न प्रस्ताव लगेर इतर समूह निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहका नेताहरूसँग पठाउने गरेका छन्। शुक्रबार त्योभन्दा पनि फरक रणनीति सभापति थापाले अपनाएका छन्। उनले अर्का महामन्त्री गुरूराज घिमिरेलाई शुक्रबार बिहान विराटनगर स्थित कोइराला निवासमा नेता डाक्टर शेखर कोइरालालाई भेट्न पठाएका छन्। महामन्त्री घिमिरे आफैले नेता डाक्टर कोइरालासँग भेट भएको र पार्टीको आन्तरिक राजनीतिबारे कुराकानी भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छनृ।

0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जनामाथि मुद्दा दायर गरेको छ। 64 लाख पासपोर्ट छाप्ने ठेक्कापट्टामा भ्रष्टाचार भएको दावीसहित अख्तियारले गत सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अर्याल माथतका कर्मचारीहरू, ठेकेदार कम्पनी र तीनका विदेशी अधिकारी तथा दुई नेपाली एजेन्ट समेतलाई मुद्दा दायर गरेको छ। पासपोर्ट खरिदमा 10 अर्ब 13 करोड़ रूपियाँ भ्रष्टाचार भएको आरोप अख्तियारले लगाएको छ। पक्राउ परेका दुईजना आरोपीले विशेष अदालतमा बयानमा ठेकेदार कम्पनीहरूले करिब 18 करोड़ रूपियाँ मात्रै भुक्तानी लगेको बताएका छन्। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा विभिन्न 37 वटा आधार पेश गर्दै भ्रष्टाचार भएको दावी गरेको छ। गत वर्ष बदनियतपूर्वक र योग्यता नै नपुगेको अवस्थामा म्यूल वेयर र भेरी डोजलाई ठेक्का देखिएको अख्तियारले जनाएको छ। विभागले पासपोर्ट खरिद गर्दा प्रतिथान लागत अघिल्लो ठेक्काको तुलनामा घटाएको दावी गरे पनि भित्री सेटिङ र प्राविधिक चलखेल मार्फत राज्यलाई 10 अर्ब भन्दा बढ़ीको व्यवहार थुपारिएको अख्तियारको अभियोग पत्रमा उल्लेख गरिएको छ। बाहिरबाट हेर्दा खरिद प्रक्रिया प्रतिस्पर्धात्मक र सस्तो देखिए पनि पुरानो चालू प्रणालीलाई नियतवश व्यवस्था गर्ने, ठेक्कालाई अनावश्यक रूपमा टुक्राउने र प्राविधिक शर्तहरूमा जालसाजी गरेर निश्चित कम्पनीलाई ठेक्का सुम्पिएको अख्तियारको दावी रहेको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513 55 9 28। विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
1: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

विषमजनक पूर्ण हाइलाइट्समा स्वागत छ अन्तर्राष्ट्रिय समाचार। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउनेछन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ।

भेनेजुएलामा एक मिनटको अन्तरमा गएको दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। गएको 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराकास सहित लागवाइरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धारकर्मीहरू भग्न अवशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छनृ।

अब खेल समाचार। उस्मान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको छ। यसअघि नकआउट चरणमा स्थान पक्का गरिसकेका फ्रान्स र नर्वेबीच यो खेल समूह विजेता बन्नका लागि निर्णायक थियो, जसमा फ्रान्सले नर्वेलाई पराजित गर्दै समूह चरणमा 100% जीत हात पारेको हो। फ्रान्सले यसअघि सेनेगललाई 3-1 र इराकलाई 3-0 पराजित गरेको थियो। 28 वर्षपछि विश्वकपमा फर्केको नर्वे भने समूह उपविजेता भने नकआउट चरणमा पुगेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरको फराकिलो जित निकालेको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अगाडि बढ़ने सम्भावना बलियो बनाएको छ। गोल अन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये एक बन्ने सम्भावना प्रबल छ। यसका लागि आगामी नतिजा कुर्नुपर्नेछ। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा रहेको छ। कक्षा 12 नतिजा प्रकाशित भएसँगै उच्च शिक्षाको नयाँ गन्तव्य खोजिरहेका विद्यार्थीको लागि गण्डकी विश्वविद्यालयले विशेष अवसर ल्याएको छ। नेपालमै पहिलोपटक सञ्चालनमा ल्याएको स्नातक तहको खेलकुद व्यवस्थापन बीएसएम कार्यक्रममा भर्ना हुने विद्यार्थीको लागि विश्वविद्यालयले विभिन्न प्रकारका छात्रवृत्ति तथा शुल्क छूटको व्यवस्था गरेको हो। खेलकुद क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवा माझ गण्डकी विश्वविद्यालयको बीएसएम कार्यक्रम पछिल्ला वर्षहरूमा आकर्षणको केन्द्र जस्तै बन्दै समेत गएको छ। आधुनिक पाठ्यक्रम, व्यावहारिक शिक्षण र अन्तर्राष्ट्रिय स्तरको खेल व्यवस्थापनमा केन्द्रित अध्ययनका कारण यो कार्यक्रम नेपालमै फरक पहिचान बनाउन सफल भएको छ। गण्डकी विश्वविद्यालयले खेलकुद शिक्षालाई आफ्नो प्राथमिकता मध्ये एक बनाउँदै आएको छ। पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न 6 ब्रेकिङ बााउण्ड्रीज छात्र छात्रा अन्तर्विद्यालय टी20 क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराई माविले उपाधि जितेका छन्। पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराईले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन्। प्रतियोगिताका विजेता खेलाड़ीले 60% छात्रवृत्तिसँगै ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता खेलाड़ीले 40% छात्रवृत्तिसँगै ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई एक समारोहका बीच प्रमुख अतिथि कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेन्द्र प्रताप चन्द, विशेष अतिथि किरासा प्रतिनिधि सबिन उदास, वसन्त पराजुली, संजय आत्रेय, पोखरा महानगर क्रिकेट समितिका पूर्व अध्यक्ष वीरेन्द्र पुन, क्यानका पूर्व सदस्य ऋषिराम गौतम लगायतले पुरस्कृत गरेका हुन्।

0: पुनः हाइलाइट्स को अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक रासोपा पदाधिकारीमा असीम बाहेक सबै र विपक्षकै निर्वाचित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ। कास्कीमा लागू औषध विरूद्धको सप्ताहव्यापी अभियान सम्पन्न। यो वर्ष तीन वर्ष यताकै सबैभन्दा धेरै लागू औषध बरामद। नेपाल पत्रकार महासंघ कास्की स्वर्ण वर्षमा प्रवेश। वर्षभरि विविध कार्यक्रम आयोजना हुने। एमालेसँग तत्काल सहकारी हुने नेकपा संयोजक प्रचण्डको भनाई। वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख। न्यून दृष्टियुक्त नागरिकको उचित सम्बोधन गर्न राष्ट्रिय सभाका सांसदको माग। वीरगंज चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। र नेदरल्याण्डसमा हुने लीग दुई श्रृंखलाका लागि नेपाली टोली घोषणा। गण्डकी विश्वविद्यालयको आकर्षक अफर। खेलकुद व्यवस्थापन पढ्ने विद्यार्थीलाई छुट नै छुट। बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना। गए अब रसायन केडियम राख्ने समय। 93.4

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: ओहो नासर, कति छाप डिजाइन बे मारै गन खिनानी खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
3: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तु बिसेनरी बेल्ले छ्याबा पोपिन ओछे।
4: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
3: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
3: तोया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
6: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
9: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
10: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
10: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560972977।
11: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
12: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
11: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
12: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
11: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
12: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
11: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028501, 98028501702।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
15: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
17: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
0: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
18: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited ભવિષ્ય સુનિશ્ચિત કરે ઇન્સ્યોરિંગ ફ્યુચર.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560056।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
0: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्।

पैकेज को बाहर स्ट्रीमिंग गेमिंग काम होस या रमाइलो जहाँ सुके जाओ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इंटरनेट तपाईको पहिलो रोजगारी।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला बिहानको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवीयको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्साङदी 95 मेगाहज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
1: नेपाल आदिवासी जनजाति महासंघ
0: विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानव बीचको साइनो अटुट हुने गर्छ मानिसहरू प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र त्यसैलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो परिरहेको छ मानव जीवन संकटमा पर्ने खतरा रहेको छ रीतिरिवाज चालचलन रहन सहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको स्थानमा संकट उत्पन्न हुने त होइन यस्ता प्रश्न पनि जीवितै छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनु पर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ

0: आजको कार्यक्रममा हामीले आदिवासी जनजाति महासंघका दुई महिला उपाध्यक्ष मनमाया छन्त्याल र चिनीमाया माझीज्यूसँग अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन, आदिवासी अधिकार, परिरहेको असर, आदिवासी ज्ञान, सीप परम्परा, दस्तावेजीकरण, महिलाको भूमिका, जैविक विविधतामा योगदान लगायतका विषयमा गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। साथै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ नर्मिता कुलुङ तथा लोचन कुलुङ राई संघको फेङ्गा फुर्का मुर्चुङ्गा लगायतका सामग्री बनाउने तालिमपछिको अनुभव सुनाउँछौ। कार्यक्रमलाई अगाडि बढाउँ, नेपाल आदिवासी जनजाति महासंघकी महिला उपाध्यक्ष मनमाया छन्त्यालसँग गरिएको यो कुराकानीबाट।
1: नमस्कार, यहाँलाई स्वागत छ।
2: धन्यवाद, नमस्ते हजुर।
1: यहाँलाई बधाई पनि छ, अहिले तपाईँ जस्तै दिदी बहिनीहरू पनि उपाध्यक्षमा आउनुभएको छ, यहाँ पनि निर्वाचित हुनुभयो।
2: हजुर, एकदमै धन्यवाद।
1: यो अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन जुन पोखरामा पनि यो तालिममा पनि यहाँले केन्द्रीय कमिटीले पनि वाच गर्नुभयो, तपाईँहरू हेर्नुभयो, यो भन्नाले चाहिँ कसरी बुझ्ने महिलाको दृष्टिकोण कति महत्वपूर्ण हुन्छ?
2: अधिकारको कुरा गर्दाखेरि हरेक आयस्रोतदेखि लिएर अब वन जंगलको कुरा गरौँ, खोला नालादेखिको कुरा गरौँ, हरेक क्षेत्रमा चाहिँ भूमिका चाहिँ महिलाको हुन्छ। देख्दाखेरि अब महिलाले केही पनि गरे छैन जस्तो हुन्छ। जुनसुकै कुरा अब चाहिँ महिलाको पुरुषको जतिको हुन्छ उत्तिकै महिलाको हुन्छ। अब ज्ञान सिपको कुरा गरौँ होइन, अब राडी पाखेहरू बुनतुनको कुरा गरौँ, जान रक्सी हामीले घरेलु उत्पादन जान रक्सीहरूको मर्चाहरूको कुरा गरौँ, धेरै उत्पादनहरू धेरै उहरू चाहिँ पुरै महिलाकोमा भर पर्छ कि।
1: ज्ञान सिपहरू कसरी आर्जन भयो?
2: हाम्रो पुर्खाहरू अझै बढी वैज्ञानिक हुनुहुँदो रहेछ भन्ने मलाई लाग्छ, किनभने हामी त छन्ताल जाति, छन्ताल जातिको त पुरानो पेसा भनेको त मुख्य गरेर खानी खन्ने पेसा हो। माटो सुँगेर खानी कहाँ छ भने पत्ता लगाउनु हुन्थ्यो कि, माटो सुँगेर। अहिलेको वैज्ञानिकको मान्छे हामी भन्दा त पहिलेको हाम्रो पुर्खाहरूको त एकदमै ठुलो वैज्ञानिक हुनुहुँदो रहेछ।
1: अब हामीले फलाम खानी पनि खन्या छौँ, तामा खानी पनि खन्या छौँ भन्ने कुरा बाजेहरूबाट सुन्छौँ होइन, तपाईँहरूको पालामा झन् धेरै सुन्नुहुन्थ्यो होला।
2: हाम्रो विशेष गरेर तामा खानी, त्यसपछि सिसा खानी र फलाम खानी, विशेष हाम्रो चाहिँ तामा खानी हो। भेजा भनेर चाहिँ कर तामाकै कर तिरिने रहेछ पहिले, अनि एकदम बढी राज्यले चाहिँ एकदम बढी महँगो भेजा तिराइसकेपछि खानीहरू सकिँदै सकिँदै गयो। अब तुरुन्तै एउटा खानी सक्यो, अर्को खानी खन्नको लागि त्यो खोज्नलाई धेरै टाइम लाग्ने, अनि उतातिर राज्यलाई कर धेरै तिर्नुपर्ने, त्यसले गर्दाखेरि हाम्रो पुर्खाहरूले त्यसलाई त्यो पेसालाई चाहिँ बिस्तारै छोडेर चाहिँ कृषि र पशुपालनतिर लागेको देखिन्छ।
1: जीवित परम्पराहरू रहिरहेकै छन् नि होइन, हामी कतिको चनाखो छौँ, हाम्रा त्यो कला संस्कार संस्कृति हाम्रा परम्परा सिप।
2: मेरो जन्मथलोको हेर्दाखेरि चाहिँ सामुदायिक वन भनेर चाहिँ एउटा वनलाई चाहिँ त्यो घोषणा गरेको छ, बागलुङको तमनखोला गाउँपालिका वडा नम्बर ५ खुङखानीमा। त्यो बाहेक एउटा विकासको नाममा विनाश भने जस्तै यातायात गाडीको बाटो चाहिँ जुन हुनुपर्ने भन्दा अब फरक फरक बाटो खन्दै गर्दाखेरि भोलि गएर चाहिँ पहिरोहरू जाने यताउता खतरा हुन्छ कि भन्ने समस्या छ। मेरो बिहा गरेको घर चाहिँ तमनखोला गाउँपालिका वडा नम्बर 2 कतेरीमा पर्छ। कतेरी गाउँभन्दा माथि यस्तै दानामा आलुबारी छ कि, बराताल, बराताल छ। त्यो बरातालमा चाहिँ अहिले हाम्रो इन्डियनको टिमहरू पनि पुग्नु भयो। बरातललाई चाहिँ शक्तिको आधारमा मानिन्छ र त्यो क्षेत्रलाई चाहिँ पर्यटन क्षेत्र बनाउनको लागि त्यहाँका स्थानीय बासिन्दाहरू चाहिँ एकदमै लागि पर्नु भएको छ र त्यहाँको स्थानीय सरकारले पनि सक्दो सहयोग गरेको अवस्था छ। वैशाखको 1 गते चाहिँ एकदमै ठुलो मेला लाग्यो, वर्षिनी मेला लगाउने र त्यो बरतालको चाहिँ प्रचार प्रसार गर्ने चाहिँ भइरहेको छ।
1: जल जमिन जंगल व्यवस्थापनमा महिलाको परम्परागत कार्यहरू परम्परागत भूमिकाहरू कस्ता रहने रहेछ?
2: जल जंगल र जमिन भनेपछि त आदिवासी जनजातिहरूको अब जंगल छ, जल छ, जमिन छ, हामी छौ। यदि त्यो छैन भने हाम्रो कुनै पनि त्यहाँ अस्तित्व रहँदैन, किनकि हाम्रो संस्कृति भनेको उनीहरूसँग जोडिएको छ। अहिले अल्लो भनेर चिनिन्छ, उता हाम्रो गाउँमा त पुवा भन्छ, पुवा वर्षमा ठुलो सिस्नु पनि भन्छ। त्यो वर्षमा चाहिँ एकपटक फुकाइन्छ र कति दिन, 2 दिन, 3 दिनको म्याद राखेर चाहिँ फुकाउने, अनि त्यो समयभित्र काट्ने अनि त्यसपछि फेरि त्यसलाई बन्द गर्ने फेरि अर्को वर्ष काट्ने त्यस्तो अनि त्यसको चाहिँ हाम्रो चाहिँ उति बेला चाहिँ बोराको चलन नहुँदाखेरि थैलो फाँचो आटो पिठो राख्नको लागि अन्नहरू राख्नको लागि फाँचो चाहिँ ठुलो हुन्छ बोरा जस्तै थैलो चाहिँ सानो सानो हुन्छ गाढा भन्छ आजकल यहाँ यतातिर भाङ्रा भन्छ उता हाम्रो ठेस भाषामा चाहिँ गाढा भन्छ गाढा बनाउने लगाउने चलन थियो वन जङ्गलमा त चाहिँ अब अलिअलि थाहा पाउँदाखेरि हाम्रो बाहरूले चाहिँ जडीबुटी खन्ने जडीबुटी खन्ने त्यो जडीबुटीलाई घरमा ल्याएर सुकाउने त्यो सुकाइसकेपछि बुटललाई त्यति बेला बतौली भन्ने त्यहाँ पुर्याएर बेच्ने अनि नुन चामल घरमा आवश्यकता के हो ती कुराहरू लिएर आउने त्यस्तो हुन्छ त्यसै गरी अब खोला नालाको कुरा गरौँ भने माझीकै कुरा भयो होइन अब माझी र खोलाको सम्बन्ध कति रहेछ उहाँहरूको अब आय आर्जन सम्बन्धको चाहिँ कुरा हुने रहेछ राज्यलाई योगदान दिएको सम्मको कुरा आयो अब हुलाकेहरूलाई चाहिँ ढुङ्गा तारेर चाहिँ हुलाकेहरूले चाहिँ चिठी यता र उता आदान प्रदान गरेको कुरा भयो हाम्रो चाहिँ गाउँमा ढोका भन्ने साग हुन्छ तुसा हुन्छ अब आय आर्जनको लागि चाहिँ अब चुइया भयो आवश्यक पर्ने सामग्रीहरू घरमा बनाइन्छ भने अब कतिपयले त अब त्यो बुनेर डोको ठुन्ची ठुन भन्छ मान्द्रो भन्छ चेत्रो भन्छ तिनीहरू चाहिँ बुनेर बिक्री गर्ने अझै पनि हाम्रो लामेला भन्ने ठाउँमा त एकदमै राम्रो राम्रो ठुन ठुन्चीहरू बन्छ त्यहाँको ठुन्ची भनेपछि एकदमै राम्रो हुन्छ साउनको एक गते साउने संक्रान्ति दोस्रो मानचान भनेर मनाइन्छ त्यति बेला चाहिँ हामीले चराको मासु र माछा चाहिँ चढाउनै पर्ने
1: अनिवार्य
2: अहिले चाहिँ चराको त अब वन जङ्गलहरू मासिँदै गए पहिला त हामी सानो सानो हुँदा त फर्के भन्ने हुन्थ्यो काठको यसरी नुङ्गाएर अनि धागो राखेर अनि थाप्ने अनि त्यही फर्केमा अनि कति चरा लाग्ने क्या हाम्रो आलुबारीतिर अनि अनिवार्य त्यो चरा अनि माछा रक्सी चढाउनै पर्ने अनि हरियो साग सब्जी जे सुकैको होस् त्यो अब त्यस्तो थियो अनि अहिले आएर चाहिँ अब वन जङ्गलहरू मासिँदै गयो हामीले त्यो चरा अब खोजेर अब त्यो मार्न सकिन्न त्यसले गर्दा त्यो संस्कृति हराएको छ संस्कार हराएको छ त्यो भइराखेको छ
1: कला संस्कृतिहरू कुनै त्यस्तो हराउने चिन्ता छ कि छैन हामीले आफैले बुन्ने दिदी बहिनीहरूले लगाउने खालको कपडाहरू वा पुरुष दाजुभाइ बाजुबाजे लगाउने खालको त्यो कपडाहरू त्यस्तो बन्छन् कि भन्दैन र राडी पाखी कामला अनि त्यो कम्बलको भेटाको उनको जस्तो कोट जस्तो कस्तो के भन्नुहुन्छ
2: नयाँ पुस्ताहरूले चाहिँ बसाइसराई गर्दै काठमाडौँतिर पोखरातिर आउने गर्दाखेरि एकदमै नयाँ पुस्ताहरूले सिक्न नखोजेको अवस्था छ तर हाम्रो हामीभन्दा अलिक माथिको पुस्ताहरूले चाहिँ अहिले गाउँमा त अरू खेती किसान गर्न नसक्ने हाम्रो बजेहरू उहाँले त किसानै कोही कोहीले त त्यही अपनाउनु भएको छ किनभने धागो काट्ने बुन्ने बेच्ने एउटा हरेउलाको त अब कालोमा छ भने त 20,000-22,000 सेतोमा छ भने सेतो अनि त्यो बिच बिचमा तर्का राखेको छ भने 14-15,000 त्यस्तो पर्छ अनि उहाँले बाहिरको काम गर्न नसक्नेहरूले चाहिँ आफ्नो सिप हुनेहरूले त्यो नै गरिराख्नु भएको छ
1: भनेपछि अलिकति अब बन्दै आएका थियौँ एकपटक पुनर्जागरणमा ल्याउने मन छ
2: हजुर मैले त पहिले एकदमै धेरै बुनेको झोला भयो अनि त्यो चेदर भयो महिलाहरूले लगाउने खास त भयो अनि त्यसै गरेर चेलुबाट बन्ने चेलुको उनबाट यत्रो यत्रो पाता बनायो दुईटा पाता बनायो अनि जोडेपछि छोरा मान्छेहरूले गुम्मा लगाएर हिँड्ने गलबन्दी भयो घुम काम्लो त्यो त हरेउला त कति बुने बुने कि मैले पहिले गाउँमा हुँदाखेरि म 48 सालमा मैले गाउँ छोडे
1: नयाँ आइरहेको जेनेरेसनलाई हस्तान्तरण गर्ने परिपाटी पनि हाम्रो पुरानै छ नि त होइन जिम्मेवार संस्था आदिवासी जनजाति महासंघमा पनि अहिले हुनुहुन्छ नेतृत्व तहमा रहिसकेपछि केही हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने मनमा होला नि होइन
2: त्यो त पक्कै पनि हुन्छ मलाई अब अरू गर्न नसके पनि वेशभूषा नै हो पुरुषहरूको त्यो कालो हरेउलाको जिम्मा लिन पायो भने चल्छ पनि हाम्रो चाहिँ सबै सन्तलाहरूले लाउने रहर गर्नुहुन्छ त्यो चाहिँ को एउटा व्यवसाय नै गर्न पाए भन्ने कुरा चाहिँ मलाई मनमा लागिरहेको छ
1: अहिलेको यो पछिल्लो समयमा महिलाको सहभागिता र महिलाका कुराहरू सुन्ने त्यो चलन चाहिँ कस्तो
2: मैले चाहिँ महिला संघको अध्यक्ष गर्दै गर्दाखेरि ओडाले चाहिँ तपाईँहरूले सानो प्रपोजल लेखेर ल्याउनुहोस् 2,00,000 जतिको आयमूलक कार्यक्रम दिन्छौँ भन्नुभयो अनि म गएँ अनि गइसकेपछि आयमूलक फेरि झ्याप्पै जे पाए त्यही काम गर्न मान्छेले अब समय लाग्छ फेरि गरौँ गरौँ पछि चाहिँ बजार व्यवस्थापन गर्न सकेन भन्ने चिन्ता गर्ने कि अनि मैले चाहिँ सशक्तिकरण कार्यक्रमहरू दिनुहोस् न, पहिले चेतना उहाँलाई जगाइसकेपछि बल्ल फेरि हामीले कुरा बुझाउन सजिलो हुन्छ भने धेरै रिक्वेस्ट गरे, उहाँले चाहिँ मान्नु भएन के, चेतना चाहिँ दिनुहुन्न है भन्ने हो कि जस्तो पनि लाग्यो कि मलाई चाहिँ।
1: नयाँ पुस्ताले चाहिँ हाम्रो कला, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाज यिनीहरूलाई कसरी ग्रहण गरिरहेछ
2: त्यो मलाई एकदम चिन्ता लाग्छ। ध्यानै नदिएको अवस्था छ हाम्रो जातिमा छ। अहिले जेनजी जेनजी भनिन्छ, जेनजी नै अस्ति हाम्रो अब महाधिवेशनमा जेनजी युवायुवती भाइ बहिनीहरूले चाहिँ सचेतना गराउनको लागि हाम्रो महाधिवेशनभित्रै छिर्नुभयो होइन, त्यो देख्दाखेरि मलाई एकदमै खुसी लाग्यो। तर हाम्रो जातिमा भनेपछि महिला संघ भनेको अलि उमेर गएकोले चलाउने हो, साझा संस्था पनि त्यस्तैले चलाउने हो जस्तो कि महिला संघ, युवा संघ र विद्या संघ भनेर छ। अनलाइन सिस्टम अब कम्प्युटरको जमाना आएको छ, पढे लेखेका युवा युवतीहरूले चाहिँ बढी भन्दा बढी त्यतातिर तान्न पाएपछि यो भनेको संस्था जोगाउन मात्रै होइन, भोलि गएर यो राज्यको कर्णधार बन्न सक्ने, हामी आज यत्तिकै बोल्न सिकेको पनि हिजो त्यही ठाउँमा त काम गर्दै आएर चाहिँ यत्तिकै बोल्न सकेको होइन, उमेर हुँदैबाट आयो भने त उहाँ त भोलि त राज्यको नीति निर्माण गर्ने ठाउँसम्म पुग्न सक्ने आफ्नो क्षमता राख्नुहुन्छ नि त। चिन्ता लाग्छ मलाई, मबाट हुने त म त अस्ति भर्खरै अब यो जेठ मात्रै एक वर्ष पुग्छ, अब छन्ता संघको वरिष्ठ उपाध्यक्षबाट निस्केको मेरो बाटो भत्कियोस् भनेर त म त कहिले पनि चाहन्न, माया लाग्छ नि लथालिङ्गे भएको संस्थालाई त्यहाँसम्म ल्याइ पुर्याए। महिला महासंघमा म नपुगे पनि मेरो दिदी बहिनीहरू एकजनाले अब यो अघिल्लो कार्यकालको सदस्यमा पुग्नुभयो, कहिले पनि हाम्रो छन्त्याल महिलाहरू कहिले पनि त्यहाँ पहिला टेक्न पाएथेन, खालि सँगै परिषद सदस्य भएर झुन्डेर हिँड्नु परेको थियो, गर्व लाग्छ त्यति भए पनि भयो कि। बिस्तारै बिस्तारै पाइला चाहने हो, खुट्युना उब्लिने हो, एकैचोटि मान्छे माथि कोही पनि पुग्न सक्दैन, अझै अब अर्को पत्र फेरि अर्को दिदी बहिनीहरू जानु होला, अझै ठुलो पद लिनु होला, त्यो आशा छ मलाई।
1: समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: रेडियो कार्यक्रममा चाहिँ अब बोल्ने अवसर दिनुभयो, एकदमै धेरै धेरै धन्यवाद।
0: अब सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर पाँचका नर्मिता कुलुङ र लोचन कुलुङको यो अनुभव सुनाऊ।
3: मेरो नाम चाहिँ नर्मिता कुलुङ हो, म महाकुलुङ गाउँपालिका पाँचबाट। पहिल्यैदेखि हाम्रो वेशभूषा भनौँ न त्यो ओल्लो भाटा भनेको र विभिन्न बजारबाट आएको धागो भाटा नि, हामी फेङ्गा बुनाइमा मात्रै पर्यो, फेङ्गा सुता र एउटा मुर्जुङ्गा फुर्का त्यति चाहिँ हाम्रो आएको थियो, 45 दिनको फेङ्गाको अनि छुट्टै मुर्चुङ्गाको 15, अनि राम्रै लाग्यो, यो पछि पनि काम लाग्छ अनि सिकिराख्नुपर्छ, किनभने त्यो तालिम नआएको भए हामी सिक्न वास्ता गर्दैनथ्यौँ, राम्रै लाग्यो। अब गरियो भने जानिन्छ पनि रहेछ, खासै सिकिसकेपछि गाह्रो रहेनछ भन्ने, पहिला हाम्रो मम्मीहरूले बुन्नुहुन्थ्यो, उहाँहरूको मेलोमा हेर्दाखेरि चाहिँ अलिक गाह्रो हो जस्तो लागेको थियो, तर आफैले सिकेपछि चाहिँ सकिन्छ रहेछ जस्तो लाग्यो। अब व्यवस्था गरेर बुन्नेतिर लाग्नु पर्ला, सकिन्छ, अर्डर भयो भने त झन् धेरै सिकेकाहरू छौँ, हराइरहेको हाम्रो बाउबाजेको पालादेखिको वेशभूषा हराइरहेको थियो, त्यो पछि फेरि हामीले पछिसम्म बचाइराख्न सक्छौँ, यसरी तालिम दिनुभयो त्यही भएर धेरै धेरै धन्यवाद भन्न चाहन्छु, त्यही भएर उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
4: नमस्कार, म चाहिँ लोचन कुलुङ महाकुलुङ गाउँपालिका पाँचबाट फिङ्गा बुनाई सुता फुर्का बुनाई तालिम सिकिसकेपछि अहिले धेरै युवाहरू आकर्षित पनि भएका छन्, छोरी मान्छेहरू 18-20 22-30 कुनै कुनै त धेरै उमेर छिपिसके पनि पहिल्यैदेखि सिक्न नपाएकाहरू पनि हुनुहुन्थ्यो, यो तालिम आइसके पश्चात अहिले धेरैको घर घरमा यो फेङ्गा बुनाइहरू यो सुताफुर्का बुनाइहरूको सुरुवात भइसक्यो, उनीहरू आफ्नो आफ्नो घर घरमा यो सुता फुर्कादेखि फेङ्गा यो सबै अहिले बुन्दै गरेको देख्दा मनमा धेरै खुसी छाएको छ। धेरै चुनौतीहरू पनि आएको थियो, एउटा चिज मात्रै भएर नहुने, धागो पनि अनेक खालका चाहिने, अब त्यही भएर पनि त्यहाँ एक प्रकारको दागो लगे पनि अर्को खालको नहुने, अर्को खालको ल्याउँदा अर्को नहुने, त्यस्तो खालको अथवा कुनै अब सानो साइजको चाहिने, कुनै ठुलो साइजको चाहिने, अब यो भएको हुँदा धेरै चुनौतीहरू पनि थियो। ती चुनौतीहरूलाई पार गरेर यहाँसम्म आइपुग्दा अहिले युवादेखि धेरै उमेरका पाका उमेरकाहरू पनि सिक्न नपाइरहेको अवस्थामा हामीले यो नेफिनले यो ट्रेनिङ लगाइसकेपछि अहिले धेरै कामहरू गरेको देख्दा पुर्ख्यौली यो लुगालाई चाहिँ हाम्रो चाहिँ बाङ्ग्रा भन्छ, यो चाहिँ हाम्रो चाहिँ खासमा नभई नहुने पनि हो। किनभने यो पूजा पाठ गर्दा अनिवार्य रूपमा यो बाङ्ग्राको लुगा चाहिन्छ, त्यही भएर यो एकदमै लोप हुन्छ कि भन्ने जहाँसम्म हाम्रो डर थियो, तर यो नेफिनले यो ट्रेनिङ लगाइसकेपछि अहिले धेरैको आकर्षण बढेको हुँदा धेरै राम्रो छ। फेरि फेरि यस्तो ट्रेनिङहरू आयो भने अब झन् युवाहरूको आकर्षण बढ्छ कि भन्ने लागेको छ। साथै यो नेफिन परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अबको पुस्तान्तरणको लागि, यो नमासिनको लागि, यो नहराउनको लागि मेरो विचारमा व्यापारको अथवा उचित मूल्यको बजार व्यवस्थापन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दै कुराहरू यही अन्त्य गर्छु।
0: नर्मिता र लोचन कुलुङको अनुभव पछि कार्यक्रममा अब नेपाल आदिवासी जनजाति महासंघकी महिला उपाध्यक्ष चिनीमाया माझीसँग गरिएको कुराकानी सुनौ।
1: अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन भन्नाले के बुझिन्छ?
2: आदिवासी प्रश्नको लागि धन्यवाद। आदिवासी र प्राकृतिक स्रोत साधनसँग चाहिँ अन्यासित सम्बन्ध रहेको हुन्छ। जहाँ आदिवासी हुन्छ त्यहाँ प्राकृतिक स्रोतको पनि संरक्षण गरिएको हुन्छ। आदिवासीहरू प्राकृतिक स्रोत बिना बाँच्न सक्दैन, उसको अस्तित्व पहिचान होइन आस्था प्राकृतिक स्रोतमा नै निर्भर हुन्छ। जन्मदेखि मृत्युसम्मको संस्कारको लागि, उसको दैनिक जीवनयापनको लागि, उसको धर्म संस्कार संस्कृति, उसको आस्था होइन धार्मिक आस्था हुन्छ नि, प्रकृतिसँग नै सम्बन्धित हुन्छ। जस्तो भूमिको पूजा गर्छन् आदिवासीहरू नै प्रकृति पूजक हुन्, उनीहरूले प्रकृतिलाई नाश गर्दैनन्, प्रकृतिलाई बचाउने गर्छन्, प्रकृतिलाई पुज्छन् अनि उसको संरक्षण पनि गर्छन्। प्रकृति नै आदिवासीहरूको एउटा पहिचान हो। जहाँ आदिवासी हुन्छ त्यहाँ प्रकृतिको संरक्षण भएको हुन्छ। तर अहिले प्रकृतिको संरक्षणको निमित्त सरकारले विभिन्न ऐन कानूनहरू बनाएर संरक्षणको लागि भनेर बनाइएको हुन्छ, र त्यहाँ चाहिँ सेना प्रहरी परिचालन गरेर सरकारी निकायहरूले त्यसको संरक्षण भनेर बसेका हुन्छ। त्यहाँ चाहिँ आदिवासीहरूको अधिकार हनन भएको हुन्छ। यसको लागि चाहिँ थुप्रै घटनाहरू छन्। जस्तो अब हाइड्रो पावरको कुराहरू गरौँ, राष्ट्रिय निकुञ्जको कुराहरू गरौँ, शिकार आरक्षण निकुञ्जहरूको कुरा गरौँ होइन, यी सबै ठाउँमा जब जब राज्यले नीति बनाएर त्यहाँ चाहिँ सुरक्षा कर्मीहरूको क्याम्प राखेर रा, त्यसको संरक्षण गर्ने भनिएको छ। त्यहाँ आदिवासीहरूको चाहिँ अधिकार हनन हुने, त्यहाँ चाहिँ उनीहरूको विस्थापन हुने। आदिवासीहरू त्यहाँबाट विस्थापन हुँदाखेरि चाहिँ ऊ आफू मात्रै विस्थापन भएको हुँदैन, उसले आफ्नो भाषा धर्म संस्कार संस्कृति सबै उसले त्यहाँबाट छोडेर जानुपर्ने हुन्छ। एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि कस्तो ठाउँमा बसाइ हुन्छ, कुन समाजमा उसको बसाइ हुन्छ, उसको भाषा त्यहाँ बोलिन्छ कि बोलिँदैन, ती सबै कुराहरूले चाहिँ असर पारेको हुन्छ। त्यसले गर्दा चाहिँ यसको निमित्त अब हामीले प्रकृति र आदिवासीहरूको साइनो सम्बन्ध कस्तो छ त भन्ने विषयमा नेपाल आदिवासी जनजाति महासंघले यसलाई एउटा साइनो अभियान भनेर चाहिँ एउटा अभियान चलाएको छ। अहिले पनि हामी यहाँ धेरै 50-60
1: जनाको जमिनको पानीको समुदायको सम्बन्धको खोजी
2: अनि त्यसपछि त्यसको डकुमेन्टेसन, त्यसको चाहिँ भिडियो होइन लिखित पब्लिकेसनहरू अध्ययनहरू गरिराखेको छ। राम्रो राम्रो एउटा भिडियोहरू बनाइरहेको छ। यसले यो चाहिँ केही हदसम्म मलाई लाग्छ भने यो चाहिँ पुस्तान्तर अब आदिवासीहरूको जुन एउटा ज्ञान सिपको कुराहरू छ यो चाहिँ पुस्तान्तर पनि हुन सकेको छैन कि, किन भन्दाखेरि एक त आदिवासीहरूको ज्ञान सिप कथा इतिहास सबै अलिखित हुन्छन्, सुनाउँदै आएको कथामा आधारित हुन्छ। अब पुज्ने तरिका पनि बुढापाकाहरू होइन उहाँहरूले भनेको आधारमा हुन्छ। अब बाहुनहरूको जस्तो वेद पढेर होइन
5: बुद्ध धर्मावलम्बीहरूको चाहिँ त्यो पढ्छ नि, त्यस्तो हुँदैन। हाम्रो जे छ नि त्यो अलिखित र चाहिँ अब मखीहरूमा चाहिँ भनेर नै त्यो सबै कार्यहरू हुने भएको हुनाले जब त आदिवासीहरूलाई प्रकृतिसँग छुट्याइन्छ त्यो कुराहरू पनि छुट्न जान्छ, त्यो साइनो सम्बन्ध पनि छुट्न जान्छ। त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ अब पुस्तान्तरको कुरा गरेँ मैले, अब यसरी भिडियो बनाएर हुन्छ होइन, एउटा रिसर्च अनुसन्धान गरेर एउटा पब्लिकेसन गरेर हुन्छ, यो चाहिँ अब भावी पुस्ताहरूलाई चाहिँ एउटा त्यो अध्ययन गर्ने दस्तावेज आउने पुस्ताहरूलाई पनि यो चाहिँ एउटा दस्तावेजको रूपमा उनीहरूले अध्ययन त्यो बेला यो भनेर अध्ययन गर्न पाए। हामीले आदिवासी ज्ञानको कुरा गर्नु पर्दाखेरि चाहिँ यसरी नै आन्दोलन गर्दा गर्दा आदिवासी ज्ञान अहिले एक एक वर्षमा चाहिँ आदिवासी ज्ञान सम्मेलन पनि यसपालि पनि गरेको थियो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले, यसमा चाहिँ भारत अनि त्यस पछाडि चाइना दुई तिनवटा कन्ट्रीबाट नै आउनु भएको थियो। आदिवासी ज्ञान सम्मेलन गर्ने गरेका छौँ अनि त्यो चाहिँ सेयरिङ आफूले भएका कुराहरू अनुसन्धान गरेर आएका कुराहरूलाई त्यहाँ चाहिँ एकासँग छलफल सेयरिङहरू गर्ने गरिएको छ। युनिभर्सिटीमा आदिवासी ज्ञान मास्टर डिग्रीको चौथो सेमिस्टरमा मास्टर डिग्रीमा चाहिँ यो आदिवासी ज्ञान कोर्स भनेर अध्ययन गराउन थालिएको छ। यो चाहिँ आदिवासीहरूबाट अनुसन्धान गरेर ती कोर्सहरू तयार गरिएको पढाइ पनि हुन्छ। त्यहाँ अब केही शुल्क तिर्नुपर्छ, कतिले चाहिँ छात्रवृत्ति पाएर पनि त्यहाँ अध्ययन गरिराखेको छ। अब यसरी बिस्तारै बिस्तारै यो आदिवासीहरूले आफ्नो ज्ञान सिप संस्कार संस्कृतिहरूलाई चाहिँ पुस्तान्तरणमा र दस्तावेजमा अडि बढी ध्यान दिन थालिएको छ। अहिले
1: आदिवासी महिलाको यो व्यवस्थापकीय परम्परागत भूमिका चाहिँ कस्तो हो?
5: पुर्खाहरूले बाजे बराजुहरूले भन्दाखेरि चाहिँ हामी चाहिँ आदिवासीहरू चाहिँ मातृसत्तात्मक हो होइन, तर अहिले सामाजिक प्रभाव जुन छ अब त्योले गर्दाखेरि समाजको प्रभाव त पर्छ नि, त्यसले गर्दाखेरि अहिले आदिवासी महिलाहरू पनि एउटा पितृसत्तात्मक सोचबाट चाहिँ ग्रसित भएको पाइएको छ, भएको छ, धेरै घटनाहरू पनि भएको छ। आदिवासी महिलाहरूले चाहिँ अब यो कुराहरूलाई बुझेर ठाउँ ठाउँमा आफ्नो प्रतिनिधित्वको चाहिँ आवाजहरू उठाइराखेको छ। म नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्ष हुँदाखेरि 2018 हामीले सिलो समिति भनेर चाहिँ सबै महिलाहरूको चाहिँ भेदभावको अन्त्य महासन्धि होइन सिडमा चाहिँ प्रत्येक वर्ष त्यहाँ स्याडो रिपोर्ट बुझाउँछ। त्यसमा चाहिँ हामीले राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ अनि महिला मञ्च पाङ्गा महिला संघ अनि इनोल्याक यो आदिवासी महिलाहरूको कानूनी सचेतना समूह भन्ने छन् चारवटा अर्गनाइजेसन मिलेर हामीले स्याडो रिपोर्ट बुझाएका थियौँ जेनेभामा। त्यसमा चाहिँ अक्टोबरमा चाहिँ शिखर समितिले चाहिँ नेपाल सरकारलाई 53 बुँदामा एउटा सुझाव पेश गरेको छ। त्यसमा चाहिँ 41 नम्बरको एमा चाहिँ के लेखेको छ भने आदिवासीहरूको अधिकार सुनिश्चित गर्नको लागि युएनडिप अनुसार संविधान संशोधन गरेर आदिवासीहरूको प्रतिनिधित्व सुनिश्चित गर भनेर निष्कर्ष सुझाव दिएको छ। तर त्यो सरकारले अहिलेसम्म कार्यान्वयन त के त्यो जानकारी पनि लिन चाहँदैन, तर पनि हामीले त्यसको लागि त अब पहल गर्न चाहिँ छोडेका छैन र पनि पछिल्लो पटक चाहिँ फेरि GR 39 भनेर चाहिँ फेरि यो आदिवासी र युवाहरूको चाहिँ भनेर एउटा GR 39 शिल समितिले फेरि एउटा निष्कर्ष सुझावहरू दिएको छ। त्यसले अब अहिले जस पहल चाहिँ आदिवासी महिलाहरूले गरिराखेको छ भन्नु पर्यो होइन,
1: हाम्रो ऐन कानून र राज्यका नीतिहरूले महिला अधिकारलाई सुरक्षितता त्यो दिएका छन्।
5: राज्यको कानूनले भन्दाखेरि अब सबै ठाउँमा 33% महिलाको व्यवस्था गरेको छ, तर आदिवासी महिला भनेर चाहिँ कहीँ पनि उल्लेख गरिएको छैन। हामी त 142 जात जाति 124 भाषा भाषीहरू छौँ नि त, अनि यो सबैको पहिचान त गरिएन। तर एउटा समूहगत महिलाहरूको त हुन सक्छ नि त, जस्तो मधेसी महिला, दलित महिला, आदिवासी महिला होइन लगायत पिछडिएको वर्गको महिलाहरू भनेर छुट्याइनु पर्थ्यो, त्यो नभइकन 16 एउटै बास्केटमा चाहिँ 33% महिला भनेर 33% महिला चाहिँ हुनुपर्छ भनेर हालेको हुनाले हामी चाहिँ त्यसको पनि खण्डन गरिराखेका छौँ। एउटै बास्केटमा हालिनु भएन, एउटै बास्केटमा महिलाहरू चाहिँ हालेर 33% महिलाको प्रतिनिधित्व भनेर भाग्यो भने कहिले पनि आदिवासीहरू पुग्न सक्दैन कि। आदिवासीहरू पुगे तापनि, आदिवासी महिलाहरू पुगे तापनि अनुहारको आदिवासी महिलाहरू चाहिँ पुग्यो, तर वास्तवमा सवाल बोकेको अनुहारहरू चाहिँ त्यहाँ पुगेको छैन वास्तवमा भएको यथार्थ घटनाहरूलाई मैले यहाँ राख्न चाहेको हो।
1: जैव विविधता संरक्षणमा आदिवासी महिलाहरूले कस्तो योगदान दिएका छन्?
5: पुरुषहरूमा भन्दा पनि आदिवासी महिलाहरूमा जैव विविधता सम्बन्धी धेरै ज्ञान हुन्छ। महिलाहरू नै त्यो प्रकृतिसँग बढी घुलमिल भएको हुन्छ, उनी उसैसँग दैनिक जीवन चाहिँ यापन गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि आदिवासी महिला र जैविक विविधता भनेको एकअर्काको नङ्ग्रो मासुको जस्तो सम्बन्ध हो। यो बचाउनको लागि भनेपछि चाहिँ महिलाहरूमा त्यो सिप हुन्छ नि त। अब एउटा भनौँ तरकारी टिप्ने तरिकामा पनि फर्सीको मुन्टा कहाँबाट टिप्नुपर्छ भन्ने पनि एउटा महिलाहरूमा ज्ञान हुन्छ क्या। अहिले बजारमा किन ल्याउँछ नि हँसियाले चाहिँ जरै समेत काटेर ल्याउँछ नि, तर त्यो त होइन नि त। ठ्याक्क त्यो फर्सीको मुन्टा टिप्दा पनि अब यहाँनिर त्यो आँख्ला हुन्छ होइन, त्यो आँख्ला भन्दा अलिकति एक कमल जति छोडेर त्यो मुन्टा टिप्नुपर्छ भनेर हामीलाई आमाहरूले सिकाउनु हुन्थ्यो क्या।
1: त्यो मुन्टा
5: फेरि पलाओस्, त्यहाँबाट फेरि अर्को दुई तिनवटा हाँगा पलाउँदो रहेछ त्यो छोडेको ठाउँबाट। अनि त्यो मुन्टा त टिपिरहनु पाए, खाइरहनु पाए, उसको जति आयु छ होइन। मतलब के भने जैविक विविधतासँग पनि अब जडीबुटीकोहरूको ज्ञान महिलाहरूसँग हुन्छ। अब अहिले जडीबुटी त्यस्तै अब मानव एउटा मर्चा बनाउने ज्ञान महिलाहरूले बनाउँछ नि त, त्यो मर्चा बनाउने कति किसिमको चाहिँ त्यो जडीबुटी प्रयोग गर्नुपर्छ भनेर महिलालाई जानेको हुन्छ। तर अहिले त्यो चाहिँ जडीबुटी नै नाश भइसक्यो, कतिपय त जङ्गलमा पाइन्छ। अब पहिला त यस्तो खेतको फाँटोहरूमा नि पाउँथे क्या, मैले अब देख्दैखेरिकै कुरा हो। खेत जग्गा जमिनहरू के भयो त भन्दा सबै हाउसिङ कम्पनी भएर अब त चारआना पाँचआनाको टुक्रा हुन थाल्यो कि, जग्गा जमिन पनि सबै आधुनिकतामा आयो। खेती गरेर खान मान्छेले छोडिसक्यो, आफूले कमाइ खाने जग्गा जमिनहरूमा पनि त्यो नहुने, जङ्गलमा निकुञ्ज हुने होइन, जान नपाइने, गयो एउटा जनावरको चाहिँ आक्रमण, अर्को चाहिँ सुरक्षाकर्मीको आक्रमण, सुरक्षाकर्मीको कति हाम्रा आदिवासी महिलाहरू शिकार बनेका छन्। यसको फेरि छुट्टै कथा छ, यो धेरै लामो कथा छ भनिसक्ने छैन। यसको एउटा अनुसन्धान पनि गरिएको छ, महिला महासंघले पनि यसलाई गरिएको छ। जस्तै अब लाहोर निपले पनि यो चाहिँ निकुञ्जहरूबाट यस्तो भएको घटनाहरूको एउटा अनुसन्धान भएर पब्लिकेसनहरू गरेको छ। त्यसमा म पनि अब अलिकति सहभागिता भएको थिएँ, सहयोगको रूपमा पीडादायी छ भन्नुपर्छ।
1: भनेपछि जनजाति दिदी बहिनीहरू इन्डिजिनियस नलेज अर्थात् परम्परागत ज्ञानका खानी हुन् भन्न सकिन्छ?
5: एकदमै परम्परागत ज्ञान अहिले तपाईँको के छ भने अनुसन्धान गर्न बाहिरबाट आउँछन्, हामी भए भरको ज्ञान बताउँछौँ, अनि उहाँहरू चाहिँ विज्ञ हुन्छ क्या, किनभने उहाँहरूको त हात चल्छ, हाम्रो चाहिँ मुख चल्ने भयो, उहाँहरूको चाहिँ कलम चल्ने भयो, कलम चल्नेले लेख्छन्, दस्तावेज बनाउँछन्, उहाँहरू विज्ञ जोसले बताउँछ नि आफ्नो ज्ञान, उनीहरू कहिले विज्ञ हुन सक्दैन। वास्तवमा भने नि आदिवासी महिलाहरू वैज्ञानिक हुन्, उनीहरूलाई कुन बेलामा कुन जडीबुटी टिप्नुपर्छ, यसले के काम गर्छ, पहिला कहाँ डक्टरको औषधि खान्थ्यो र होइन। अब हाम्रो आमा बुवाहरूले त हस्पिटल नदेखिकन आफ्नो चाहिँ ऊ भयो जडीबुटीहरू खानुहुन्थे केही भयो भने, त्यस्तो आदिवासी ज्ञानको भण्डारै हो। तर यो भण्डार चाहिँ अब अहिले राज्यले समर्थन गर्न किन लागिरहेको छैन, आदिवासी भन्न बित्तिकै त्यो ठाउँमा चाहिँ एउटा केही न केही प्रोजेक्ट लगेर त्यहाँबाट आदिवासीले विस्थापित गराउनुपर्छ भन्ने नजर चाहिँ परिरहेको हुन्छ। किन भन्दाखेरि विकास गरिनुपर्छ, विकासको विरोधी हामी पनि होइनौँ, एउटा आदिवासी विकास विरोधी होइन। तर किन चाहिँ मैले भने राज्यलाई दोष दिइरहेको छु भने, यदि त्यो ठाउँबाट जुन ठाउँमा आदिवासीहरूको ज्ञान छ, आफ्नो भूमि परम्परा प्रथाहरू छ, त्यो ठाउँबाट आदिवासीहरूलाई त्यहाँबाट विस्थापित गराइन्छ भने उसको संरक्षण पहिला गरिनुपर्छ पर्दैन त? तर त्यो कहिले पनि सरकारले सोचेको छैन, जुन विषय चाहिँ नेपालको 2072 सालको संविधानमा पनि यो व्यवस्था गरिन सकिने भनेर लेखिएको छ, तर त्यो कार्यान्वयनमा अहिलेसम्म गरेको देखिँदैन होइन। त्यसले गर्दाखेरि अब आदिवासी महिलाहरूको ज्ञानको भण्डार पनि बिस्तारै यो चाहिँ लोप भइसकेको अवस्था चाहिँ छ। तर भने यसलाई कति हदसम्म चाहिँ हामीले यसलाई संरक्षण गर्न सक्छौँ भने चाहिँ फेरि हामी आफैमा पनि सजग हुनुपर्छ भन्ने लाग्छ।
1: हाम्रो युवा युवतीहरूलाई कसरी जोड्न सकिन्छ, नीति निर्माण तहसम्म महिलाको सहभागितालाई बढाउन कस्तो कदम चाल्न पर्ला?
5: एक पहिलो नम्बरमा हामी आफै पनि सक्रिय हुनुपर्छ आफ्नो अधिकारको लागि। दोस्रो नम्बरमा सरकारले नीति बनाउनु पर्छ, सबै आदिवासीहरूलाई चाहिँ स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व बनाउने एउटा पोलिसीहरू बनाउनु पर्नेछ। त्यो बनाएर मात्रै पनि भएन, त्यो कार्यान्वयनमा पनि ल्याउन सक्नुपर्छ। त्यति मात्रै नभइकन त्यहाँ आदिवासीको नाममा मात्रै आदिवासी लगेर पनि भएन, जो आदिवासी ज्ञानको लागि आदिवासीको लागि वर्षौंदेखि लडिराखेको छ ती व्यक्तिहरूमा सरकारले बढी ध्यान दिनुपर्छ होला भन्ने लाग्छ। त्यो भनेको राज्यको दायित्व त्यो हामी आदिवासीहरूले राज्य बनाउने हो, हामी राज्य ध्वस्त पार्ने होइन। जति आदिवासीहरूको संरक्षण हुन्छ, आदिवासीहरूको भाषा धर्म संस्कार संस्कृति उहाँको परम्परागत प्रथाहरूको संरक्षण राज्यले गरेको छ गर्छ, त्यति नै राज्य बलियो हुन्छ, सुन्दर राज्यको परिकल्पना गर्न सकिन्छ त्यो भयो भन्ने लाग्छ। यसमा चाहिँ हामीले पनि र राज्यले पनि जति पनि हामीमा भएको ज्ञान छ, अब यो ज्ञानहरू लोप हुने अवस्था भइसकेको हुनाले, किनभने अब युवाहरू अलिकति पढ कि विदेश जाने भयो कि त्यो बाध्यता पनि छ, त्यसले गर्दाखेरि यो पुस्तान्तरणको लागि चाहिँ युवा युवतीहरूलाई पनि अगाडि यस विषयमा अलिकति आकर्षित गराउन सक्नु पर्यो, बुझाउनु पर्यो। आदिवासी ज्ञान सम्बन्धी चाहिँ 7-8 क्लासदेखि चाहिँ आदिवासी ज्ञानको चाहिँ कोर्स पाठ्यक्रमको रूपमा पनि अगाडि बढायो भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अझ यसलाई मातृभाषामा पनि होइन, त्यसै अब अरू भाषाहरूलाई पनि त्यसै संरक्षण गर्दै लाने र यो आदिवासी ज्ञानलाई पनि त्यो मातृभाषामा होइन लान सक्यो भने भाषा पनि बच्यो, ज्ञान पनि बच्यो, त्यो भयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
1: हस्, कार्यक्रम साइनोको लागि यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
5: हस्, यो कार्यक्रम साइनो सुनेर बसिरहनु भएको तमाम सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद, अनि कार्यक्रम साइनोलाई पनि हजुरलाई पनि धेरै धेरै धन्यवाद नेपाली आदिवासी जनजाति महासंघको तर्फबाट।
1: उहाँ हुनुहुन्थ्यो सिनेमा माझीज्यू, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष, नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्षज्यू हामीसँग कुराकानी गर्दै।

उपाध्यक्ष सिनेमा माझीसँग गरिएको कुराकानीसँगै आजका लागि कार्यक्रम साइनोको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले जनाउ गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह र सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङ दीप 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने उपाध्यक्षद्वय मनमाया छन्त्याल, चिनीमाया माझी, नर्मिता कुलुङ र लोचन कुलुङलाई धेरै धेरै धन्यवाद। जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला। म अर्जु विष्ट सल्यानी ओझेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआई को आर्थिक सहयोग नेफिन र वाईएई को सहकार्य रहेको छ।

0: फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचर को बानी लाग्छ
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028951 061-581-871
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-0279
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 01 587 266 र 553834।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
10: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 01 573 163 582 844 वेबसाइट www.lagrandi.edu.np।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM, एफिलिएटेड टू पोखरा यूनिवर्सिटी, 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम, 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA, 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT, 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM, science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: क्रिस्टल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ।
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार
6: एमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी

0: निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: पोखरामा एकमात्र EMBA कलेज

0: Executive Masters in Business Administration गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नु भएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनु हुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जॉब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टिएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टिएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 टिएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Katsi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टेल आइबियर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्वस्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौं। पिस्टल आइगर केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917728। मोबाइल 9856007729।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834030329, 9808-59321, 0615188-71।
7: मर्ति हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा।
6: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: रेडियो अन्नपूर्ण 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्यूरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648-572-849।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2।
6: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
5: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D, सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 98 5609 2 77।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 699, 452 715।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061 586 536, मोबाइल 98 560 00536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो

0: स्थानीय अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्छन्छ डाक्टर?
0: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
5: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
6: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रान इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373562484 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625163।
4: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 0615812009. Committed to excellence in technical education.
5: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
6: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार for a complete home.

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-061-581-8071

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IMB Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखा बाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217, 590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: ओहो छोरी को बिहे को कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटल को एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, होल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 9956-00536।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-560-89-2।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: गर्मी भाई के सो प्यू ना
1: प्यू ना लाई चीसो उठाओ हॉटे
2: हॉले गर्मी मनाया स्वीट
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: चीसो हॉले
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउँ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 9856-027-29

इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: Phone Point Sangha, Sadai Rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
4: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
3: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
4: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01597021 7 मा सम्पर्क राख्नुहोला।

0: फेस्टल आयुर्वेद केन्द्र मा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा खिनानी खनी तोला
3: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे।
3: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्ने यामो
2: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
0: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
5: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
5: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
6: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
5: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
0: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6-89 452-715

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौस सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल जमीन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन रेप कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: मम्मी गर्मी भयो के चिसो पिउना,
5: पिउनालाई चिसो उठाउ हले
6: हले। गर्मीमा नयाँ ड्रिंक
7: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
6: चिसो हले।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो, त्यही जान्द।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्। 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना किना नि खनी तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छ्याबा पोपिम ओछे
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
4: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा ता तान नि बिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: छैन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032239 98028 59321 081 581 871।
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हटे
4: हले गर्मीमा नयाँ ट्विस्ट
3: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
4: चिसो हले
5: घरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोक मा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीर को न्यूरो समस्या अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्ष देखि को अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन स्टेडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-8-34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो
2: पिउनलाई चिसो उठाउ
1: हरे।
2: न्युट्रिसन मिक्स
1: चिसो हरे।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागडाँडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागडाँडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आयुर्वेद केन्द्र मा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: ఫోన్ పాయింట్ సంఘ సదై రివార్డెడ్.
1: खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेशन हरेक जेनरेशन.
2: हिमस्टार for a complete home.

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
6: फोन 061-590-162 590-163
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजी को परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-536।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
4: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
6: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ पम्प भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-89-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53 8 34।

0: better appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta better ko bani lagisakeko cha. Better appliances, better ko bani lagcha.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 0615901662 590163।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 0614504248, 9804646525।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648 572-849
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वनमा त आगो लागेछ निभाउन जाऊ न
2: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
3: हाम्रो वन हाम्रो धन डडेलो बाटो जोगाउन गरौ जतन वनमा डडेलो लगाउनु कानूनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: कति छाब डिजाइन बे मारेगाना किनानी खनि तोला
1: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिन ओछे
1: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569927 के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061591728 मोबाइल 98560279

0: 1,000, 2,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
1: 1,000, 2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: मर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुछ्रे गाउँपालिका वडा नंबर 8 लुम्रे में खुल्यो आधुनिक ट्राउट रेस्टुरेंट विदेश को अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560056।
5: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ले
6: हर्ले गर्मीमा नयाँ ड्रिंक
5: रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स
6: चिसो हर्ले।

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिल्लीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-77।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागराण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165-73163-582-844 वेबसाइट www.lagrandi.edu.np।

0: कोलगेट मैक्स पे मिंत्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसिदियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजित रावमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218, 9808557710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856099277।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
10: हेलो
11: हजुर, नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
11: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
11: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
10: अनि कति बेला बस्छन् त डाक्टर?
11: अब भ्याउनु हुनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
10: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
12: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: ऑयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्ले
5: हर्ले
4: गर्मी मनाया रिफ्रेशमेन्ट न्युट्रिसन चिसो हर्ले
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163 होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2077

0: आपका गांव वर्ग को वित्तीय सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को और को परिभाषा।
2: घुटन घुटन पियो या सिर्फ मरमायो,
3: अब गाड़ी लाइकी चीज़ को होने।
4: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
3: चिसो।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
6: सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउन,
5: पिउनलाई चिसो उठाउ हर्लिक्स,
4: हर्लिक्स गर्मीमा नयाँ ट्रिक,
5: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स,
4: चिसो हर्लिक्स।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
6: डिजिटल ठगीबाट बचौ,
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, KYC अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया क्विक
1: रिफ्रेशमेंट बा न्यूट्रिशन मी
2: ची सो हॉले
3: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕೋ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾ ಸುಕೆ ಜಾಉ, ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕೋ ಸಾಥಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಾಮಿ ಛೌ ತಪಾಯಿಕೋ ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಪರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕೋ ಪಹಿಲೋ ರೋಜಾಯಿ.
2: होम केयर सेवा, होम केयर सेवा.
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर.
2: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपांगता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार. फोन 061411777, मोबाइल 98569927. घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526.
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्म

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटल को एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
12: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
11: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
12: साँच्चै हो र?
11: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
12: हो त?
11: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np/मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-061

0: 200,000
1: यत्र वर्षादेखि मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको
0: जम्मा यति
1: यसरी कहिले पनि आउन लखपति कहिले करोडपति
2: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061576458779703। मौकाको फाइदा उठाउनुहोस्।

0: Koyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रुनेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 54834।

0: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र सबिनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। परिवर्तनको लागि नयाँ सोच र खोज अभियानद्वारा पोखरामा खबरदारी सभा आयोजना। सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी आवश्यक भएको दावी। काठमाडौँ सहित 11 जिल्लामा फैलियो बर्ड फ्लू, पशु सेवा विभागले जारी गर्यो चेतावनी। नागडुग्ला मुगलिन सड़क खण्डमा मनसून पूर्व तयारी कार्ययोजना लागू, 9 स्थान पहिरोको उच्च जोखिममा। शुक्रबारसम्म 11 खर्ब 12 अर्ब राजस्व संकलन, पूँजीगत खर्च करिब 35%। अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराममा चुनौती, अनुमति नलिए हर्मुज जलमार्गबाट आवतजावत नगर्न इरानको चेतावनी। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो र गण्डकी प्रदेश स्तरीय महिला टी20 क्रिकेट प्रतियोगितामा स्याङ्जाको विजयी शुरूआत। विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै। परिवर्तनको लागि नयाँ सोच र खोज अभियानले शनिबार पोखराको अमरसिंह चोकमा खबरदारी सभा आयोजना गर्दै सरकारलाई जनअपेक्षा अनुसार काम गर्न दवाब दिन नागरिक स्तरबाट खबरदारी आवश्यक रहेको जनाएको छ। सभामा बोल्ने वक्ताहरूले सरकारका पछिल्ला गतिविधिले सकारात्मक सन्देश दिन नसकेको भन्दै जनताको आवाज सशक्त रूपमा उठाउनुपर्ने धारणा राखेका छन्। उनीहरूले लोकतन्त्रलाई प्रभावकारी बनाउन नागरिकको निरन्तर खबरदारी आवश्यक रहेको बताएका छन्। अभियानका केन्द्रीय संयोजक कृष्ण बजगाईले नयाँ सोच नयाँ खोज र जिम्मेवार नागरिक सहभागिता मार्फत देशलाई सही दिशामा अघि बढ़ाउन अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले 2047 साल यता पटक पटक राजनैतिक परिवर्तन भए पनि शासनशैली सोच र कार्यशैलीमा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब सत्ता परिवर्तन भन्दा पनि सोच नीति र कार्यप्रणाली परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले अभियानले देशभरि जिल्ला जिल्लामा पुगेर विगतदेखि वर्तमानसम्मका राजनैतिक आर्थिक र सामाजिक अवस्थाबारे नागरिकलाई जानकारी गराउँदै जनचेतना फैलाउने काम गरिरहेको बताउनुभयो। सम्भावनाले भरिपूर्ण पोखरामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलस्रोत, सूचना प्रविधि र उद्यमशीलताका क्षेत्रमा प्रशस्त अवसर रहेकाले तिनको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो। अभियानले वितरण गरेको पर्चामा पुराना सोच र असफल अभ्यासबाट देश अघि बढ़न नसक्ने उल्लेख गर्दै भ्रष्टाचार, दण्डहीनता, बेरोजगारी, युवा पलायन, कमजोर सुशासन तथा राजनैतिक अस्थिरता देशका प्रमुख चुनौती रहेको औल्याइएको छ। अब नागरिक जागरण, सरकारलाई जवाफदेही बनाउने दवाब, नयाँ नीति र नेतृत्वको खोज तथा शान्तिपूर्ण नागरिक सहभागिता मार्फत परिवर्तन सम्भव हुने अभियानको निष्कर्ष छ। गण्डकी प्रदेश संयोजक डाक्टर निरञ्जन कोइरालाले समाजमा बढ़िरहेका विकृति र विसंगतिप्रति सबैलाई झकझक्याउन खबरदारी आवश्यक भएको बताउनुभयो। नेपालमा रहेको जैविक विविधता, प्राकृतिक स्रोत र स्थानीय सम्भावनाको भरपूर उपयोग गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। पोखरामा प्रशस्त अवसर हुँदाहुँदै पनि युवाको विदेशी निक्रम बढ़िरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले विश्वविद्यालय थप्दैमा मात्र शैक्षिक उपलब्धि हासिल नहुने, गुणस्तरीय शिक्षा, अनुसन्धान र रोजगारी सिर्जनामा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा अभियन्ताहरू मिलन अधिकारी, गम्भीर यात्री, गणेश अधिकारी, रमेश भारती लगायतले पनि खबरदारी सभाको आवश्यकता, सुशासन, नागरिक सहभागिता र देशको समृद्धिको लागि नयाँ सोच र खोजको अभियानलाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभएको थियो। काठमाडौँ उपत्यकामा पछिल्लो 3 महिना यता देखिएको बर्ड फ्लू H5N1 संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणको लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। विक्रमसम्म 2082 चैत्र 4 गते मोरङमा पहिलोपटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश लालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको उहाँले जानकारी दिनुभएको छ। रोग नियन्त्रणको लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। विभागका अनुसार हालसम्म कोशी प्रदेशको झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे पलाञ्चोकको केही क्षेत्रमा संक्रमण अझै देखिएकोले विशेष निगरानी बढ़ाइएको महानिर्देशक डाक्टर दाहालले बताउनु भएको छ। संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन म्युटेशन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जीन अनुकरण प्रक्रिया पनि शुरू गरिएको विभागले जनाएको छ। विभागले पंक्षीपालक किसानलाई फार्ममा जैविक सुरक्षा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। यसै गरी पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। मनसून सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागजुङ्गा मुगलिन सड़क खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सड़क विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसून पूर्व तयारी कार्ययोजना नाम दिइएको यो योजनाले बाढ़ी र पहिरोको कारण सड़क अवरूद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ। हाल स्तर उन्नतिको क्रममा रहेको नागडुङ्गा नौबिसे 12.2 किलोमिटर र नौबिसे मलेखु 43.5 किलोमिटर खण्डमा करिब 64% निर्माण सम्पन्न भइसकेको छ। तर सड़क विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसूनमा यात्रुले शास्ति खेप्न नपरोस् भनी उपकरण र जनशक्ति सहितको टोली तयारी अवस्थामा राखिएको सड़क विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ। आयोजना कार्यालयले गरेको भौगोलिक अध्ययन अनुसार यस सड़क खण्डका 9 स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ, जसमा नागडुङ्गा नौबिसे खण्डको झ्याप्ले खोला, खत्री पौवा र सिक्रे खोला रहेका छन्। त्यसै गरी नौबिसे मलेको खण्ड अन्तर्गत 4 किलो, 7 किलो, 9 किलो, 13 किलो कोइराले भीर, मछडी खोला र घाटबेसी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ। सड़क बन्द हुन नदिन र जोखिम न्यूनीकरण गर्न विभागले विभिन्न रोकथामका उपायहरू अपनाएको छ। विगतमा ठूलो क्षति बिहोरेको झ्याप्ले खोला र महेश खोला क्षेत्रमा स्लोप म्यानेजमेन्ट, रक एंकरिङ, माइक्रो पाइलिङ र वाल निर्माण जस्ता कामहरू सम्पन्न भइसकेका छन्। यसका साथै ठाउँ ठाउँमा घाँस रोप्ने र जुट नेटिङ लगायतका बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरिएको छ। विपदको समयमा तत्काल सड़क खुलाउन नौबिसे, महादेवबेसी, चिराउदी र घाटबेसी लगायतका क्याम्पहरूमा एक्सकाभेटर, लोडर र टिपर सहित प्राविधिक टोलीलाई 24 घण्टा तैनात राखिएको छ। सड़क अवरूद्ध भएको खण्डमा यात्रुलाई सड़कको अवस्थाबारे रियल टाइम जानकारी दिन ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरिने कार्य योजनामा उल्लेख छ। भारी वर्षाको कारण मुख्य राजमार्ग लामो समयसम्म अवरूद्ध हुने अवस्था आएमा यात्रुलाई अलपत्र पर्न नदिन साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको समेत स्पष्ट खाका तयार पारिएको छ। यदि नागडुङ्गा नौबिसे खण्ड बन्द भएमा काठमाडौँबाट बाहिरिने सवारी साधनले सीतापाइला, रामकोट, धार्के हुँदै गल्छी निस्कने बाटो प्रयोग गर्न सक्नेछन्। त्यस्तै टोखा, त्रिशुली हुँदै गल्छी वा मलेखु निस्कने मार्ग पनि अर्को राम्रो विकल्प हुन सक्छ। नौबिसे गल्छी खण्ड बन्द भएको अवस्थामा भने काठमाडौँ नागडुङ्गा नौबिसे हुँदै पालुङ, दामन निस्केर हेटौँडा जान सकिनेछ। पूर्व तथा दक्षिणतर्फ जाने यात्रुहरूको लागि काठमाडौँबाट दक्षिणकाली, छैमले, सिस्नेरी वा फाखेल हुँदै कुलेखानी निस्केर हेटौँडा जाने बाटो पनि खुल्ला रहनेछ। यसबाहेक काठमाडौँबाट धुलीखेल हुँदै बीपी राजमार्गलाई पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ। यदि गल्छी मलेखु खण्ड बन्द भएमा त्रिशुली नदी पारी रहेका ग्रामीण कच्ची सड़क तथा झोलुङ्गे र पक्की पुलहरूको प्रयोग गरेर छोटो दूरी पार गर्दै मुख्य सड़कमा जोड़िन सकिने व्यवस्था मिलाइएको छ। कुनै पनि असहज परिस्थिति सिर्जना हुनुअघि नै आधिकारिक निकायबाट पूर्व सूचना जारी गरिने भएकाले सोही अनुसार आफ्नो यात्रा तय गर्न सड़क विभागले सबै यात्रु तथा चालकहरूलाई अनुरोध गरेको छ। एउटै मल एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ। सिंगापुरको अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिरला ग्लोबल ट्रेडिङले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने टेण्डर पाएको छ। तर उक्त कम्पनीले भारतलाई त्यही मल प्रति मेट्रिक टन $540 उपलब्ध गराएको छ भने नेपाललाई $900.75 उपलब्ध गराउँदैछ। आदित्य बिरलाले जहाँबाट भारतलाई मल दिएको छ त्यहीबाट नेपाललाई पनि दिने हो, तर यति धेरै मूल्य फरक किन भने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीले नै प्रश्न गर्न थालेका छन्। कृषि सामग्री कम्पनीका एक कर्मचारीले भने नेपालमा मन परिछ, जसलाई जे मन लाग्यो त्यही गरिरहेका छन्। पश्चिम एसियाको द्वन्द देखाएर टेण्डर नभर्ने, पटक पटक टेण्डर फेल गराउने, तर पछि त्यही मलका लागि बढ़ी रकममा टेण्डर प्राप्त गरेपछि ल्याउन तयार हुने यो अन्तर्राष्ट्रिय गिरोहको खेल हो। जबकि भारतले त्यही समयमा टेण्डर निकाल्दा आदित्य बिरलाले प्रति मेट्रिक टन $540 मल दिएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अझै घटेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार चीनले गत मार्च महिनादेखि नियन्त्रणमा राखिएको यूरिया निर्यातलाई फुकुवा गर्ने निर्णय गरेपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आएको हो। यसबाट कम्तीमा 50% मूल्य घट्ने लगभग निश्चित भएको छ। भौगोलिक निकटताको कारण भारतको पूर्वी तटमा हुने आपूर्तिको ठूलो हिस्सा चीनबाटै आउने गर्छ। पश्चिम एसियामा द्वन्द समाधान उन्मुख देखिएपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आउन देखिएको छ, तर नेपालले अझै पनि $900.75 तिरेर मल खरिद गरिरहेको छ। आदित्य बिरलाले 30,000 मेट्रिक टन मल आपूर्ति गर्ने टेण्डर पाइसकेको छ। सो कम्पनीले वीरगंज, विराटनगर र भैरवासम्म मल पुर्याउनको लागि $900.75 टेण्डर पाएको हो। अहिलेको अवस्थामा यो मूल्य धेरै नै महँगो हो। ती अधिकारीले भनेका छन् आदित्य बिरलाले नेपाललाई चुना लगाएको छ। यदि त्यसो होइन भने भारतलाई $540 र नेपाललाई $900.75 किन? ठेक्का अनुसार आदित्य बिरलाले 2,70,22,500 अमेरिकी डलर नेपाल सरकारबाट प्राप्त गर्नेछ। उता भारतले पनि $540 प्रति मेट्रिक टनमा खरिद गरेको मल नेपाललाई भने $848 दिइरहेको छ। भारतले सस्तोमा खरिद गरेर नेपाललाई महँगोमा बेचिरहेको भए पनि आदित्य बिरलाले त भारतले भन्दा पनि बढ़ी महँगोमा नेपाललाई मल भिराएको गुनासो भइरहेको छ। नेपाल र भारतबीच भएको जी2जी सम्झौता अनुसार भारतले नेपाललाई 50,000 मेट्रिक टन मल दिनेछ। नेपालले तत्कालको लागि 80,000 मेट्रिक टन मल माग गरेको थियो, तर अहिले 50,000 मेट्रिक टन मात्र पाउने भएको छ। त्यसका लागि नेपालले भारतलाई रकम पनि पठाइसकेको छ, तर रकम प्राप्त गरेको दिनदेखि 120 दिन, 4 महिनामा मात्र नेपालले मल प्राप्त गर्ने प्रावधान छ। अर्थात भारतले दिने मल पनि नेपालका किसानले धान रोप्ने सिजनमा पाउने छैनन्। भारतले प्रक्रियागत रूपमा मल दिइयो भने त्यो मल असोजमा मात्र नेपाल आइपुग्नेछ। आईसीएमसी फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा 25 स्थित मानव सेवा आश्रम हेमजा केन्द्रलाई खाद्यान्न सामग्री, भ्याकुम क्लिनर तथा अन्य सरसफाईका सामग्री हस्तान्तरण गरेको छ। मानव सेवा आश्रमले असहाय, बेसहारा, व्यवहारिसी तथा शारीरिक एवं मानसिक रूपमा अशक्त नागरिकहरूको उद्धार, संरक्षण, पालन पोषण तथा सम्मानजनक जीवनयापनको लागि निरन्तर सेवा गर्दै आएकोले उक्त मानवीय अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको आईसीएमसी फाइनान्स लिमिटेड पोखरा शाखाका शाखा प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा संस्थाको निरन्तर साथ, सहयोग तथा सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख राजन श्रेष्ठ, कर्जा विभाग प्रमुख लक्ष्मी पौडेल, सामान्य प्रशासन विभागकी भूमिका थापा लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो। हाल मुलुकभर 21 वटा शाखा मार्फत अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको आईसीएमसी फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले प्रदान गरेको यस सहयोगबाट मानव सेवा आश्रममा आश्रित 152 जना बाल गोपाल तथा लक्ष्मी नारायणजीहरूको स्वास्थ्य, पोषण, खानपान र सरसफाई व्यवस्थापनमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 29 रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा विगत 1.5 वर्षदेखि सञ्चालित टेक एज युथ परियोजनाको समापन आज गरिएको छ। अध्ययन केन्द्रका साथै सिकाईका विविध पाठालाई समेटिएको दीपशिखा सामुदायिक पुस्तकालयले रेड नेपाल अन्तर्गतको टेक एज युथ परियोजनासँगको सम्झौता बमोजिम पिछड़िएका, प्रविधिको पहुँच नपुगेका, 13 देखि 22 वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेको किशोर किशोरी र फरक क्षमता भएका समेटिने गरी प्रत्यक्ष रूपमा 55 जना युथहरूलाई तालिम दिएर समापन गरिएको थियो। पुस्तकालयको सभाहलमा आयोजित समापन तथा दोस्रो चरणको उपाधि वितरण कार्यक्रमका बीच पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा महानगरपालिका वडा नम्बर 29 वडा अध्यक्ष श्रीप्रसाद गुरूङ, पोखरा महानगरपालिका कार्यपालिका सदस्य समेत रहनुभएका पुस्तकालय उपाध्यक्ष निर्मला पौडेल, सामुदायिक पुस्तकालय संगण्डकीका अध्यक्ष एवं पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी, लेखनाथ पत्रकार मंचका अध्यक्ष विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझा लगायतले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम निकै नै प्रभावकारी बनेको धारणा राख्नु भएको थियो। रीड नेपाल संस्था लगायतका सहयोगीलाई पनि उहाँले धन्यवाद दिनुभयो। परियोजना पश्चात आफूहरूमा आत्मविश्वास बढ़ेकोमा जोड़ दिँदै ट्याग एम्बेसडर स्नेहा शर्मा, विशाल वागुन, आयुषा नेपाली युवराज विक लगायतका प्रशिक्षार्थीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमको अपेक्षा गरेका थिए। जनप्रकाश मावि अभिभावक संघका अध्यक्ष नारायण प्रसाद काफले, शिक्षक राधिका भुजेल, अभिभावक रामबहादुर खत्री, कार्यक्रम संयोजक एलिसा केसी, ट्याग कोअर्डिनेटर विनिता बाँसतोलाले आफ्नो अनुभव व्यक्त गर्दै परियोजना फलदायी बनेकोमा जोड़ दिएका थिए। श्रोता, तपाईले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाण्डो वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: कालिका बहुमुखी क्याम्पस कालीपोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-85-98-560-83-85।
5: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.

0: साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले आज माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनर्स्थापना भूस्वामित्व सहितको बास तथा सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले हिजो पनि प्रदर्शन गरेका थिए। अधिकार सम्पन्न बागमती सभ्यता क्रिकेट विकास समितिले आउने शुक्रबार 19 गतेसम्म होल्डिङ सेन्टर छान्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। होल्डिङ सेन्टरमा रहेकालाई हट्नको लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको थापाथली सुकुम्बासी बस्तीबाट हटाइएका बलबहादुर खातीले बताउनु भएको छ। यसै गरी सरकारका विभिन्न निकाय र प्रहरीहरूले 25,000 बुझेर होल्डिङ सेन्टर छान्नको लागि दबाव दिँदा कहाँ गएर बस्ने चिन्ता बढ़ेको संकल मूलबाट हटाइएका सुरेश राईले दुखे जोपोक्नु भएको छ। सरकारले सड़कमा अलपत्र पार्न खोजिएको भन्दै उनीहरूले तत्काल उचित व्यवस्थापन गर्न माग समेत गरेका छन्। चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% प्रगति हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म 11,12,48,46,00,000 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 14,80,00,000,000 बराबर राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। बाँकी दिनमा 3,67,51,00,000,000 राजस्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब 19,34,00,000,000 बराबर संकलन गर्नुपर्ने हुन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व संकलनतर्फ लक्ष्यको 76.20% प्रगति भएको छ। कर राजस्वतर्फ 13,25,58,39,00,000 संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म 10,10,16,03,00,000 संकलन भएको छ। त्यस्तै गैरकर राजस्वतर्फ 1,54,41,61,00,000 संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म 1,02,32,43,00,000 प्राप्त भएको छ। यस्तै अनुदान तर्फ 53,44,69,00,000 प्राप्त गर्ने लक्ष्य रहेकोमा हालसम्म 24,11,12,00,000 मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको 45.11% बराबर हो। सो अवधिमा अन्य प्राप्ति शीर्षकमा 6,50,53,00,000 संकलन भएको छ। यो सँगै सरकारको कुल प्राप्ति 11,43,10,11,00,000 पुगेको छ, जुन वार्षिक लक्ष्यको 74.54% हो। यस्तै कुल सरकारी खर्चतर्फ 14,4,98,86,00,000 बराबर पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। शुक्रबार मात्रै 5,36,82,00,000 खर्च भएको छ। खर्चको प्रकृति अनुसार चालुतर्फ 80.42% रहेको छ। कुल 11,80,98,00,000,000 लक्ष्य मध्ये 9,49,75,95,00,000 खर्च भइसकेको छ। विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ 1,42,23,68,00,000 पुगेको छ, जुन लक्ष्यको 34.87% हो। चालू आर्थिक वर्षको लागि 4,07,88,80,00,000 पुँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो। त्यसै गरी वित्तीय व्यवस्थापन तर्फको खर्च 83.41% पुगेको छ। वित्तीय व्यवस्था विभिन्न ऋणको सामर तथा ब्याज भुक्तानीको लागि खर्च गरिन्छ। वित्तीय व्यवस्थातर्फ कुल 3,75,24,20,00,000 लक्ष्य मध्ये 3,12,79,23,00,000 खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ।
1: अमेरिकाले स्टेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव सर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानी क्षेत्रास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई हर्मुजको बाटो हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले हर्मुजको बाटो हुँदै आवतजावत गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवतजावत जारी रहेको जनाइएको छ। तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। स्टेट अफ हर्मुज हुँदै विश्वको 20% भन्दा बढ़ी तेल तथा ग्यास निर्यात हुने भएकोले त्यहाँको अवस्थालाई विश्व बजारले नजिकबाट नियालिरहेको छ। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। बुधबार केही सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो। दोस्रो भूकम्प 7.5 म्याग्निच्युडको थियो। यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो। तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एण्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एण्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारबाट भूकम्प, बाढ़ी, पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प छ। तेस्रो गण्डकी महिला टी20 क्रिकेट प्रतियोगिता 2026 अन्तर्गत उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई 96 रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको सहकारी तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबारबाट पोखरामा शुरू भएको प्रतियोगितामा स्याङ्जाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै स्याङ्जाले 127 रन बनायो। स्याङ्जाका लागि सलिना सेनले सर्वाधिक 40 रन बनाउनु भयो भने अर्मिना अधिकारीले 30 रनको महत्वपूर्ण योगदान दिनुभयो। सिमाना केसीले 12, रञ्जना साउदले अभिजित 5 तथा अन्तिममा विश्वकर्मालाई अभिजित 6 रन जोड्नुभयो। अतिरिक्तबाट मात्रै स्याङ्जाले 27 रन प्राप्त गर्यो। नवलपुरका लागि श्रेया शर्माले उत्कृष्ट बलिङ गर्दै 4 ओभरमा 25 रन खर्चेर 3 विकेट लिनुभयो। निहारिका शर्माले 2 तथा आयुषमा चापागाईले 1 विकेट हात पार्नुभयो। 128 रनको लक्ष्यपछि आएको नवलपुरको ब्याटिङ पूर्ण रूपमा धराशायी बन्यो। टोली 9.5 ओभरमै 31 रनमा अल आउट भयो। कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन्। अतिरिक्तबाट प्राप्त 14 रन नै टोलीको दोस्रो ठूलो योगदान रह्यो। स्याङ्जाका लागि सिमाना केसी र निरू जेटीले समान 3-3 विकेट लिए। कुसुम गोदारले 2 तथा रञ्जना साउदले 1 विकेट हात पारे। अलराउण्ड प्रदर्शन गर्दै 12 रन बनाउनुको साथै 3 विकेट लिनुभएको सिमाना केसी प्रतियोगिताको उद्घाटन खेलमा प्लेयर अफ द म्याच घोषित हुनुभयो। तेस्रो गण्डकी महिला टी20 क्रिकेट प्रतियोगितामा क्यास्की, स्याङ्जा, नवलपुर, बागलुङ र पार्वत गरी 5 टोलीको सहभागिता रहेको छ। प्रतियोगिता राउण्ड रोबिन लीग प्रणालीमा सञ्चालन भइरहेको छ। यसअगाडि सो प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य रविन्द्र बहादुर पर्जुले उद्घाटन गर्नुभएको थियो। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका 6 खेल भोलि बिहान हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी 4 टोलीको टुङ्गो लगाउनेछ। भोलि बिहान 2:45 न्यू जर्सी रंगशालामा समूह यलका पानामा र इंग्ल्याण्ड खेल्नेछन्। त्यही समयमा समूह यलकै क्रोएसिया र घाना फिलाडेल्फिया रंगशालामा खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा तथा डीआर कंगो र उज्बेकिस्तान एटलान्टा रंगशालामा खेल्नेछन्। भोलि बिहान 7:45 समूह जेका अल्जेरिया र अस्टिया क्यान्सास सिटी रंगशालामा खेल्नेछन् भने त्यही समयमा अलिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। परिवर्तनको लागि नयाँ सोच र खोज अभियानद्वारा पोखरामा खबरदारी सभा आयोजना। सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी आवश्यक भएको दावी। काठमाडौँ सहित 11 जिल्लामा फैलियो बर्ड फ्लू। पशु सेवा विभागले जारी गर्यो चेतावनी। नागढुङ्गा मुगलिन सड़क खण्डमा मनसून पूर्व तयारी कार्ययोजना लागू। 9 स्थान पहिरोको उच्च जोखिममा। शुक्रबारसम्म 11 खर्ब 12 अर्ब राजस्व संकलन। पूंजीगत खर्च करिब 35%। अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराममा चुनौती। अनुमति नलिए हर्मुज जलमार्गबाट आवतजावत नगर्न इरानको चेतावनी। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो। र गण्डकी प्रदेश स्तरीय महिला टी20 क्रिकेट प्रतियोगिता पोखरामा शुरू। उद्घाटन खेलमा स्याङ्जाको विजयी शुरूआत। विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै। प्राविधिक मित्र सविनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648-579।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका सुन्नु भएन?
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्छन् त डाक्टर?
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
9: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
11: हाम्रो वन हाम्रो धन, डडेलो बाटो जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौं।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
13: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
13: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
13: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
11: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
11: शशिधर, अनि तिमी नि?
14: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
11: त्यो पनि एनटी एजेन्सीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
11: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-51-33 र 576-458।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया

0: पिकनिक ट्राउट रेस्टुरेन्ट, विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-0279।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौं
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
7: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ शेयर गर्दिन कि क्या हो
8: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 7 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
9: सुवर्ण अवसर
10: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
9: उपचार हुने रोगहरू
10: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
9: अपरेसन पश्चात दुखाइ कम हुने
10: उपचार गरेपछि छिटो निको हुने
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
10: अस्पताल धेरै

0: पढ़ने संपर्क पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेज न्यू रोड पोखरा।
1: फोन 061-590-162 590-163।
2: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
1: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डॉक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्स को उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 0160-590-162-590-163।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
8: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
10: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
9: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
10: 10 वर्षसम्म सहज किस्त, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
11: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्छन् त डाक्टर?
13: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
12: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625901। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2 77।

Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-8-34।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864667887।
3: तन्ना आज फेरि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165713163582844, वेबसाइट www.lagrandi.edu.np।
6: ए साथीहरु, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त बीएचएम पढ्ने हो, एनटीएचएमसीमा।

0: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसी मा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
10: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
11: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र
8: बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
11: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
12: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा.
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म.
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा. फोन 061-587-266 र 553834.
6: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 01-585-536. मोबाइल 98-560-0536.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा. छिटो, भरपर्दो, सुलभ र सहज. पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ.
8: बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी. न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने. मोबाइलमै टिकट डिजिटल नै मिल्ने. माइक्रोबस वा हायर्स, सबै आफ्नो चोइस. अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर. अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्. बस टिकट अब सजिलै ई सेवाबाटै. ई सेवा सबै सधैँ सँगै.
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयु सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
9: फोन 061-572-648, 572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
14: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: दिदी,
16: किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
17: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
16: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
17: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
16: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग यार आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-48082 98461-48082

0: हो।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 9853555928. विजिट www.landmarknepal.com.
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा.
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म.
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा. फोन 061-587-266 र 553834.
6: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन.
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 061-586-536. मोबाइल 9855-600-536.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा. छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी.
8: बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी. न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने. मोबाइलमै टिकट डिजिटल नै मिल्ने. माइक्रोबस वा हायर्स, सबै आफ्नो चोइस. अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर. अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्. बस टिकट अब सजिलै ई सेवाबाटै. ई सेवा सबै सधैँ सँगै.
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648, 572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: इजी इजी इश्यूबाट इजी बुकिङ गर्न सिट छान्न टिकट काट्न इजी न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने मोबाइलमै टिकट डिजिटल नै मिल्ने माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस अब जानै पर्दैन टिकट काउन्टर बस टिकट काट्न ई सेवा नै बेटर अब झन्झट लिनै पर्दैन ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस् बस टिकट अब सजिलै ई सेवाबाटै ई सेवा सबै सधैँ सँगै
1: 93.4
2: जय बेतास
3: हॉट पॉट

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। परिवर्तनको लागि नयाँ सोच र खोज अभियानद्वारा पोखरामा खबरदारी सभा आयोजना। सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी आवश्यक भएको दावी। मानव अधिकार आयोगसँग प्रतिवेदन माग्दै ओलीले गराए निवेदन दर्ता। संकलित सबै बयान र कागजातको प्रतिलिपि उपलब्ध गराउन माग। काठमाडौँ सहित 11 जिल्लामा फैलियो बर्ड फ्लू, पशु सेवा विभागले जारी गर्यो चेतावनी। नागडुङ्गा मुगलिन सड़क खण्डमा मनसुन पूर्व तयारी कार्ययोजना लागू। 9 स्थान पहिरोको उच्च जोखिममा। शुक्रबारसम्म 11 खर्ब 12 अर्ब राजस्व संकलन, पूंजीगत खर्च करिब 35%। अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराममा चुनौती। अनुमति नलिए हर्मुज जलमार्गबाट आवत जावत नगर्न इरानको चेतावनी। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो। र गण्डकी प्रदेश स्तरीय महिला टी20 क्रिकेट प्रतियोगिता पोखरामा शुरू। उद्घाटन खेलमा स्याङ्जाको विजयी शुरूआत। विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै। अब समाचार विस्तारमा सुन्नुहोस्। परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले शनिबार पोखराको अमरसिंह चोकमा खबरदारी सभा आयोजना गर्दै सरकारलाई जनअपेक्षा अनुसार काम गर्न दबाव

दिन नागरिक स्तरबाट खबरदारी आवश्यक रहेको जनाएको छ। सभामा बोल्ने वक्ताहरूले सरकारका पछिल्ला गतिविधिले सकारात्मक सन्देश दिन नसकेको भन्दै जनताको आवाज सशक्त रूपमा उठाउनुपर्ने धारणा राखेका छन्। उनीहरूले लोकतन्त्रलाई प्रभावकारी बनाउन नागरिकको निरन्तर खबरदारी आवश्यक रहेको बताएका छन्। अभियानका केन्द्रीय संयोजक कृष्ण बजगाईले नयाँ सोच नयाँ खोज र जिम्मेवार नागरिक सहभागी मार्फत देशलाई सही दिशामा अघि बढ़ाउन अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले 2047 साल यता पटक पटक राजनैतिक परिवर्तन भए पनि शासनशैली सोच र कार्यशैलीमा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब सत्ता परिवर्तन भन्दा पनि सोच नीति र कार्यप्रणाली परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले अभियानले देशभरि जिल्ला जिल्लामा पुगेर विगतदेखि वर्तमानसम्मका राजनैतिक आर्थिक र सामाजिक अवस्थाबारे नागरिकलाई जानकारी गराउँदै जनचेतना फैलाउने काम गरिरहेको बताउनुभयो। सम्भावनाले भरिपूर्ण पोखरामा कृषि पर्यटन शिक्षा स्वास्थ्य जलस्रोत सूचना प्रविधि र उद्यमशीलताको क्षेत्रमा प्रशस्त अवसर रहेकाले तिनको सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो। अभियानले वितरण गरेको पर्चामा पुराना सोच र असफल अभ्यासबाट देश अघि बढ़न नसक्ने उल्लेख गर्दै भ्रष्टाचार दण्डहीनता बेरोजगारी युवा पलायन कमजोर सुशासन तथा राजनैतिक अस्थिरता देशका प्रमुख चुनौती रहेको औल्याइएको छ। अब नागरिक जागरण सरकारलाई जवाफदेही बनाउने दवाब नयाँ नीति र नेतृत्वको खोज तथा शान्तिपूर्ण नागरिक सहभागिता मार्फत परिवर्तन सम्भव हुने अभियानको निष्कर्ष छ। गण्डकी प्रदेश संयोजक डाक्टर निरञ्जन कोइरालाले समाजमा बढ़िरहेका विकृति र विसंगतिप्रति सबैलाई झकझक्याउन खबरदारी आवश्यक भएको बताउनुभयो। नेपालमा रहेको जैविक विविधता प्राकृतिक स्रोत र स्थानीय सम्भावनाको भरपूर उपयोग गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। पोखरामा प्रशस्त अवसर हुँदाहुँदै पनि युवाको विदेशी क्रम बढ़िरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले विश्वविद्यालय थप्दैमा मात्र शैक्षिक उपलब्धि हासिल नहुने गुणस्तरीय शिक्षा अनुसन्धान र रोजगारी सृजनामा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा अभियन्ताहरू मिलन अधिकारी गम्भीर यात्री गणेश अधिकारी रमेश भारती लगायतले पनि खबरदारी सभाको आवश्यकता सुशासन नागरिक सहभागिता र देशको समृद्धिका लागि नयाँ सोच र खोजको अभियानलाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभएको थियो।

0: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गति भएका घटना सम्बन्धी गरेको भनिएको छानबिन तथा अनुसन्धान प्रतिवेदन निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै औपचारिक निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट बिहिबार ललितपुरको पुलचोक स्थित राष्ट्रिय मानवाधिकार आयोगमा पुगेर आयोगका सचिव मुरारी खगरेललाई निवेदन बुझाइएको छ। आयोगले सार्वजनिक गरेको भनिएको निर्णयको आधार अनुसन्धान प्रक्रिया र त्यससँग सम्बन्धित कागजात आफूलाई उपलब्ध गराउन माग गरिएको निवेदनमा उल्लेख छ। निवेदनमा भदौ 23 र 24 गति भएका घटनाको अनुसन्धान आयोगले गरेको जानकारी सार्वजनिक भए पनि त्यसको प्रतिवेदन र निर्णयको आधिकारिक जानकारी आफूलाई नदिएको उल्लेख गरिएको छ। ओलीले भदौ 23 गति स्कूले बालबालिकालाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्ने प्रहरी ब्यारिकेड तोड्ने तथा अराजक गतिविधि भएको र त्यसपछि स्थानीय प्रशासन ऐन अनुसार गरिएको कार्यवाहीका क्रममा मानवीय क्षति भएको दावी गर्नुभएको छ। त्यस्तै भदौ 24 गते देशभर सरकारी भवन राजनीतिक दलका कार्यालय औद्योगिक प्रतिष्ठान संचार माध्यमका कार्यालय तथा नेताहरूको निजी घरमा आगजनी तोडफोड़ र लुटपाट भएको उल्लेख गर्दै ती घटनाको सत्य तथ्य पत्ता लगाउन आयोगले अनुसन्धान गरेको सार्वजनिक भएको जनाइएको छ। ओलीले निवेदनमा आयोगको बैठक नम्बर 177 निर्णयमा रहेको सिफारिश र तथ्यगत आधारबीच मेल नखाएको जिकिर गर्नुभएको छ। तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले गरेको काम कारवाही कानून विपरीत नभएको निष्कर्ष निकालिएको दावी गर्दै अर्कोतर्फ आफू विरूद्ध पछिल्लो कानून बनाएर कारवाही गर्न सिफारिश गरिएको भन्ने विषयमा विश्वास गर्न नसकेको पनि उहाँले उल्लेख गर्नुभएको छ। निवेदनमा घटनामा संलग्न नभएको कानून उल्लंघन नगरेको र संविधान तथा विद्यमान कानून अनुसार कारवाही गर्न नमिल्ने व्यक्ति विरूद्ध पश्चातदर्शी कानून बनाएर कारवाही गर्न सिफारिश गरिएको भन्ने सार्वजनिक निर्णय मानवाधिकार आयोगबाट भएको हो भन्नेमा आफू विश्वस्त हुन नसकेको पनि उल्लेख छ। आयोगले संविधान र कानून विपरीत सिफारिश गरेको देखिएकाले त्यसबाट आफू प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै निर्णय वास्तविक हो वा होइन त्यसमा पुग्न कुन तथ्य र प्रमाण संकलन गरिएको भन्ने जानकारी पाउन आफ्नो अधिकार भएको ओलीले बताउनु भएको छ। आयोगले आफ्नो विरूद्ध भएको भनिएको निर्णय र त्यसको आधार बनेको अनुसन्धान प्रतिवेदन औपचारिक रूपमा पठाउने अपेक्षा गरे पनि सार्वजनिक भएको करिब 30 दिन बितिसक्दा पनि कुनै जानकारी नदिएकाले निवेदन दिनु परेको उहाँले उल्लेख गर्नुभएको छ। ओलीले आयोगसँग बैठक नम्बर 177 प्रमाणित प्रतिलिपि आयोगका सदस्य लिली थापाको नेतृत्वमा गठित समितिले पेश गरेको भनिएको प्रतिवेदनमा गरिएका थपघट र त्यसको कारण सम्बन्धी विवरण थप अनुसन्धान भएको भए त्यसको प्रतिवेदन तथा संकलित सबै बयान र कागजातको प्रतिलिपिले उपलब्ध गराउन माग गर्नुभएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 3 महिना यता देखिएको बर्ड फ्लू H5N1 संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणको लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अप्नाइएको छ। विक्रमसम्म 2082 चैत्र 4 गते मोरङमा पहिलोपटक बर्ड फ्लू पुष्टि भएपछि झापा सुनसरी महोत्तरी बारा चितवन नवलपरासी काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेपलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। रोग नियन्त्रणको लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। विभागका अनुसार हालसम्म कोशी प्रदेशको झापा मोरङ र सुनसरीसँगै 12 महोत्तरी चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ ललितपुर भक्तपुर तथा काभ्रेपलाञ्चोकको केही क्षेत्रमा संक्रमण अझै देखिएकोले विशेष निगरानी बढ़ाइएको महानिर्देशक डाक्टर दाहालले बताउनु भएको छ। संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन म्युटेशन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला संघको सहकार्यमा भाइरसको जीन अनुक्रमण प्रक्रिया पनि शुरू गरिएको विभागले जनाएको छ। विभागले पंक्षीपालक किसानलाई फार्ममा जैविक सुरक्षा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ पालना गर्न पुराना अण्डाको क्रेट पुनः प्रयोग नगर्न ढुवानीको साधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। यसै गरी पंक्षी तथा पंक्षीजन्य उत्पादनको सरपोसार गर्दा अनिवार्य रूपमा भेटनेरी प्रमाणपत्र लिन नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। मनसून सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागडुंगा मुगलिन सड़क खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सड़क विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसून पूर्व तयारी कार्ययोजना नाम दिइएको यो योजनाले बाढ़ी र पहिरोको कारण सड़क अवरूद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ। हाल स्तर उन्नतिको क्रममा रहेको नागडुङ्गा 9212.2 किलोमिटर र 9200 मलेखु 43.5 किलोमिटर खण्डमा करिब 64% निर्माण सम्पन्न भइसकेको छ, तर सड़क विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसुनमा यात्रुले शास्ति खेप्न नपरोस् भने उपकरण र जनशक्तिसहितको टोली तयारी अवस्थामा राखिएको सड़क विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ। आयोजना कार्यालयले गरेको भौगोलिक अध्ययन अनुसार यस सड़क खण्डका 9 वटा स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ, जसमा नागडुङ्गा 9200 खण्डको झ्याप्ले खोला, खत्री पौवा र सिक्रे खोला रहेका छन्। त्यसै गरी 9200 मलुखी खण्ड अन्तर्गत 4 किलो, 7 किलो, 9 किलो, 13 किलो मोछडी खोला र घाटबेसी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ। सड़क बन्द हुन नदिन र जोखिम न्यूनीकरण गर्न विभागले विभिन्न रोकथामका उपायहरू अपनाएको छ। विगतमा ठूलो क्षति बिहोरिएको झ्याप्ले खोला र महेश खोला क्षेत्रमा स्लोप म्यानेजमेन्ट, रक एन्करिङ, माइक्रो पाइलिङ र वाल निर्माण जस्ता कामहरू सम्पन्न भइसकेका छन्। यसका साथै ठाउँ ठाउँमा घाँस रोप्ने र जुट नेटिङ लगायतका बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरिएको छ। विपदको समयमा तत्काल सड़क खुलाउन 9200 महादेवबेसी, चिराउती र घाटबेसी लगायतका क्याम्पहरूमा एक्सावेटर, लोडर र ट्रिपरसहित प्राविधिक टोलीलाई 24 घण्टा तैनाथ राखिएको छ। सड़क अवरूद्ध भएको खण्डमा यात्रुलाई सड़कको अवस्थाबारे रियल टाइम जानकारी दिन ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरिने कार्ययोजनामा उल्लेख छ। भारी वर्षाका कारण मुख्य राजमार्ग लामो समयसम्म अवरूद्ध हुने अवस्था आएमा यात्रुलाई अलपत्र पर्न नदिन साना तथा मझौला सवारी साधनको लागि वैकल्पिक मार्गको समेत स्पष्ट खाका तयार पारिएको छ। यदि नागडुङ्गा 9200 खण्ड बन्द भएमा काठमाडौँबाट बाहिरिने सवारी साधनले सीतापाइला, रामकोट, धार्के हुँदै गल्छी निस्कने बाटो प्रयोग गर्न सक्नेछन्। त्यस्तै टोखा, त्रिशुली हुँदै गल्छी वा मलेखु निस्कने मार्ग पनि अर्को राम्रो विकल्प हुन सक्छ। 9200 गल्छी खण्ड बन्द भएको अवस्थामा भने काठमाडौँ नागडुङ्गा 9200 हुँदै पालुङ दामन निस्केर हेटौँडा जान सकिनेछ। पूर्व तथा दक्षिणतर्फ जाने यात्रुहरूको लागि काठमाडौँबाट दक्षिणकारी छैमल्ले, सिस्नेरी, फाखेल हुँदै कुलेखानी निस्केर हेटौँडा जाने बाटो पनि खुल्ला रहनेछ। यसबाहेक काठमाडौँबाट धुलीखेल हुँदै बीपी राजमार्गलाई पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ। यदि गल्छी मलेखु खण्ड बन्द भएमा त्रिशुली नदी पारी रहेका ग्रामीण कच्ची सड़क तथा झोलुङ्गे र पक्की पुलहरूको प्रयोग गरेर छोटो दूरी पार गर्दै मुख्य सड़कमा जोड़िन सकिने व्यवस्था मिलाइएको छ। कुनै पनि असहज परिस्थिति सिर्जना हुनुअघि नै आधिकारिक निकायबाट पूर्व सूचना जारी गरिने भएकाले सोही अनुसार आफ्नो यात्रा तय गर्न सड़क विभागले सबै यात्रु तथा चालकहरूलाई अनुरोध गरेको छ। एउटै मल एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ। सिंगापुरको अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिरला ग्लोबल ट्रेडिङले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने टेण्डर पाएको छ, तर उक्त कम्पनीले भारतलाई त्यही मल प्रति मेट्रिक टन $540 उपलब्ध गराएको छ भने नेपाललाई $900.75 उपलब्ध गराउँदैछ। आदित्य बिरलाहरूले जहाँबाट भारतलाई मल दिएको छ त्यहीँबाट नेपाललाई पनि दिने हो, तर यति धेरै मूल्य फरक किन भनी कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीले नै प्रश्न गर्न थालेका छन्। कृषि सामग्री कम्पनीका एक कर्मचारीले भन्नुभयो, नेपालमा मन परिछ, जसलाई जे मन लाग्यो त्यही गरिरहेका छन्। पश्चिम एसियाको द्वन्द देखाएर टेण्डर नभर्ने, पटक पटक टेण्डर फेल गराउने, तर पछि त्यही मलको लागि बढ़ी रकममा टेण्डर प्राप्त गरेपछि ल्याउन तयार हुने यो अन्तर्राष्ट्रिय गिरोहको खेल हो, उहाँले भन्नुभएको छ। जबकि भारतले त्यही समयमा टेण्डर निकाल्दा आदित्य बिरलाले प्रति मेट्रिक टन $540 मल दिएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अझै घटेको छैन। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार चीनले गत मार्च महिनादेखि नियन्त्रणमा राखेको यूरिया निर्यातलाई फुकुवा गर्ने निर्णय गरेपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आएको हो। यसबाट कम्तीमा 50% मूल्य घट्ने लगभग निश्चित भएको छ। भौगोलिक निकटताको कारण भारतको पूर्वी तटमा हुने आपूर्तिको ठूलो हिस्सा चीनबाटै आउने गर्छ। पश्चिम एसियामा द्वन्द समाधान उन्मुख देखिएपछि रासायनिक मलको मूल्यमा भारी गिरावट आउने देखिएको छ, तर नेपालले अझै पनि $900.75 तिरेर मल खरिद गरिरहेको छ। आदित्य बिरलाले 30,000 मेट्रिक टन मल आपूर्ति गर्ने टेण्डर पाइसकेको छ। सो कम्पनीले वीरगंज, विराटनगर र भैरवासम्म मल पुर्याउनको लागि $900.75 टेण्डर पाएको हो। आईसीएमसी फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा 25 स्थित मानव सेवा आश्रम हेम्जा केन्द्रलाई खाद्यान्न सामग्री, भ्याकुम क्लिनर तथा अन्य सरसफाईका सामग्री हस्तान्तरण गरेको छ। मानव सेवा आश्रमले असहाय, बेसहारा, व्यवहारिसी तथा शारीरिक एवं मानसिक रूपमा अशक्त नागरिकहरूको उद्धार, संरक्षण, पालन पोषण तथा सम्मानजनक जीवनयापनको लागि निरन्तर सेवा गर्दै आएकोले उक्त मानवीय अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको आईसीएमसी फाइनान्स लिमिटेड पोखरा शाखाका शाखा प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा संस्थाको निरन्तर साथ सहयोग तथा सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख राजन श्रेष्ठ, कर्जा विभाग प्रमुख रश्मी पौडेल, सामान्य प्रशासन विभागको भूमिका थापा लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो। आलमुलुकभर 21 शाखा मार्फत अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको आईसीएमसी फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले प्रदान गरेको यो सहयोगबाट मानव सेवा आश्रममा आश्रित 152 जना बाल गोपाल तथा लक्ष्मी नारायणहरूको स्वास्थ्य, पोषण, खानपान र सरसफाई व्यवस्थापनमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 54-834।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पोखरा महानगरपालिका वडा नम्बर 29 रहेको दिप्सिका सामुदायिक पुस्तकालयमा विगत 1.5 वर्षदेखि संचालित टेकेज युथ परियोजनाको समापन गरिएको छ। अध्ययन केन्द्रका साथै सिकाइका विविध पाटालाई समेटेको दिप्सिका सामुदायिक पुस्तकालयले ऋण नेपाल अन्तर्गतको टेकेज युथ परियोजनासँगको सम्झौता बमोजिम पिछड़िएका प्रविधिको पहुँच नपुगेका 13 देखि 22 वर्षसम्मको अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोर किशोरी र अपाङ्गता भएका समेत समेटिने गरी प्रत्यक्ष रूपमा 55 जना युथहरूलाई तालिम दिएर समापन गरिएको हो। पुस्तकालयको सभामा आयोजित समापन तथा दोस्रो चरणको उपाधि वितरण कार्यक्रमका बीच पुस्तकालयका अध्यक्ष कृष्ण हरि भण्डारी, पोखरा महानगरपालिका वडा नम्बर 29 वडा अध्यक्ष श्री प्रसाद गुरूङ, पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएको पुस्तकालय उपाध्यक्ष निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवं पुस्तकालयको सदस्य माधव भण्डारी, लेखनाथ पत्रकार मंचका अध्यक्ष विष्णु हरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझा लगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम निकै नै प्रभावकारी बनेको धारणा राख्दै रिड नेपाल संस्था लगायतका सहयोगीहरूलाई धन्यवाद दिनुभएको थियो। सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले आज माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनर्स्थापना, भूस्वामित्व सहितको वास तथा सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीहरूले हिजो पनि प्रदर्शन गरेका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रबार 19 गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। होल्डिङ सेन्टरमा रहेकालाई हट्नको लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको थापाथली सुकुम्बासी बस्तीबाट हटाइएका बलबहादुर खातीले बताउनु भएको छ। पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मंच जनप्रिय अल्मुनाई एसोसिएशनको नयाँ नेतृत्व चयन भएको छ। क्याम्पस परिसरमा आयोजित पूर्व विद्यार्थीहरूको वृहत भेलाले सामाजिक व्यक्तित्व देवेन्द्र धिदालको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा पेमाडोम शेर्पा, सचिवमा क्षितिज बराल र कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा विजय घिमिरे, प्रेम गिरी, प्रदीप पहारी, सुशान्त बाटाजू, प्रतिभा गिरी, प्रवीण अधिकारी, विदुर अधिकारी, तोरण बहादुर विकर र बसन्त गिरी रहनु भएको छ। पूर्व विद्यार्थी मंचका अध्यक्ष एवं क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बोल्दै बरालले क्याम्पस र पूर्व विद्यार्थी बीचको सम्बन्ध नङ र मासुको जस्तो हुने बताउनुभयो। कार्यक्रममा सचिव देवकृष्ण पराजुलीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षौंपछि क्याम्पसको आँगनमा भेट हुँदा पूर्व विद्यार्थीहरू भावनात्मक रूपमा एकाकार भएको बताउनुभयो। उहाँले क्याम्पसबाट उत्पादित जनशक्ति आफ्नो कार्यक्षेत्रमा अब्बल साबित हुनु नै संस्थाको वास्तविक परिचय र सफलता भएको उल्लेख गर्नुभएको छ। चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% प्रगति हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म 11 खर्ब 12 अर्ब 48 करोड़ 46 लाख राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षको लागि 14 खर्ब 80 अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। बाँकी दिनमा 3 खर्ब 67 अर्ब 51 करोड़ राजस्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब 19 अर्ब 34 करोड़ बराबर संकलन गर्नुपर्ने हुन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व संकलनतर्फ लक्ष्यको 76.20% प्रगति भएको छ। कर राजस्वतर्फ 13 खर्ब 25 अर्ब 58 करोड़ 39 लाख संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म 10 खर्ब 10 अर्ब 16 करोड़ 3 लाख संकलन भएको छ। त्यस्तै गैरकर राजस्वतर्फ 1 खर्ब 54 अर्ब 41 करोड़ 61 लाख संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म 1 खर्ब 2 अर्ब 32 करोड़ 43 लाख प्राप्त भएको छ। यस्तै अनुदानतर्फ 53 अर्ब 44 करोड़ 69 लाख प्राप्त गर्ने लक्ष्य रहेकोमा हालसम्म 24 अर्ब 11 करोड़ 12 लाख मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको 45.11% बराबर हो। सो अवधिमा अन्य प्राप्ति शीर्षकमा 6 अर्ब 50 करोड़ 53 लाख संकलन भएको छ। यो सँगै सरकारले कुल प्राप्ति 11 खर्ब 43 अर्ब 10 करोड़ 11 लाख पुगेको छ, जुन वार्षिक लक्ष्यको 44.54% रहेको छ। अमेरिकाले स्टेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रति उत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेका
अमेरिकी सैन्य अखाड़ालाई लक्षित गरी आक्रमण गरेको छ। ईरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले ईरानी क्षेत्रास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई हर्मुजको बाटो हुँदै आवतजात गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथि ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले हर्मुजको बाटो हुँदै आवतजात गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवतजात जारी रहेको जनाइएको छ। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ। 3360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। बुधबार केही सेकेण्डको अन्तरालमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो। तेस्रो गण्डकी महिला टी ट्वेन्टी क्रिकेट प्रतियोगिता 2026 अन्तर्गत उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई 96 रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको सहकारी तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबारबाट पोखरामा शुरू भएको प्रतियोगितामा स्याङ्जाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै स्याङ्जाले 127 रन बनायो। स्याङ्जाका लागि सलिना सेनले सर्वाधिक 40 रन बनाउनुभयो भने अर्मिना अधिकारीले 30 रनको महत्वपूर्ण योगदान दिनुभयो। सिमाना केसीले 12, रञ्जना साउथले अभिजित 5 तथा अन्तिमा विश्वकर्माले अभिजित 6 रन जोड्नुभयो। अतिरिक्तबाट मात्रै स्याङ्जाले 27 रन प्राप्त गर्यो। नवलपुरका लागि श्रेया शर्माले उत्कृष्ट बलिङ गर्दै 4 ओभरमा 25 रन खर्चिएर 3 विकेट लिनुभयो। निहारिका शर्माले 2 तथा आयुषमा चापागाईले 1 विकेट हात पार्नुभयो। 128 रनको लक्ष्य पछ्याएको नवलपुरको ब्याटिङ पूर्ण रूपमा धराशायी बन्यो। टोली 9.5 ओभरमै 31 रनमा अल आउट भएको थियो। कुनै पनि ब्याटरले दोहोर अङ्क बनाउन सकेनन्। अतिरिक्तबाट प्राप्त 14 रन नै टोलीको दोस्रो ठूलो योगदान रह्यो। स्याङ्जाका लागि सिमाना केसी र निरू जेटीले समान 3-3 विकेट लिए। कुसुम गोदारले 2 तथा रञ्जना साउदले 1 विकेट हात पारिन्। अलराउण्ड प्रदर्शन गर्दै 12 रन बनाउनुको साथै 3 विकेट लिएकी सिमाना केसी प्रतियोगिताको उद्घाटन खेलमा प्लेयर अफ द म्याच घोषित हुनुभयो। तेस्रो गण्डकी महिला टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा कास्की स्याङ्जा नवलपुर बागलुङ र पर्वत गरी 5 टोलीको सहभागिता रहेको छ। प्रतियोगिता राउण्ड रोबिन लीग प्रणालीमा सञ्चालन भइरहेको छ। यसअगाडि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य रविन्द्र बहादुर प्रजुले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा बजेट घट्नु निकै चिन्ताजनक रहेको बताउँदै सहभागी खेलाड़ीहरू अनुशासित भएर खेल्नुपर्नेमा जोड़ दिनुभयो। प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजय कान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा क्रिकेट प्रेमी स्वर्गीय प्रेम गुरूङको अर्धांगिनी शान्ति गुरूङले महिला खेलाड़ीहरूको हौसलाको लागि सहयोग गर्नुभएको बताइएको छ। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका 6 खेल भोलि बिहान हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी 4 टोलीको टुङ्गो लगाउनेछन्। भोलि बिहान 3:45 न्यू जर्सी रंगशालामा समूह यलको पानामा र इंग्ल्याण्डले खेल्नेछन्। त्यही समयमा समूह यलकै क्रोएसिया र घाना फिलाडेल्फिया रंगशालामा खेल्दैछन्। यस्तै भोलि बिहान सभा 5 बजे समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा तथा डीआर कंगो र उज्बेकिस्तान एटलान्टा रंगशालामा खेल्नेछन्। भोलि बिहान 7:45 समूह जेका एल्जेरिया र अस्ट्रिया क्यान्सस सिटी रंगशालामा खेल्नेछन् भने त्यही समयमा अलिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेको हो। भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया र अर्जेन्टिना पहिले नै नकआउट चरणमा पुगिसकेका छन्। इंल्याण्ड खेललाई बराबरीमा रोक्न सकेमा पनि नकआउट चरणमा पुग्छ। हारेमा पनि घानाको नतिजामा भर पर्छ। घाना र पोर्चुगलका लागि खेल ड्र भए पनि पुग्छ। क्रोएसियाले अघि बढ़न जित्नैपर्छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नैपर्छ वा ड्र र भाग्यको केही सुविधा पनि छ। यदि भोलि बिहानको खेलमा पोर्चुगलले हारेमा र आफूले जितेमा डीआर कंगो पनि नकआउट चरणमा पुग्न सक्छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। परिवर्तनको लागि नयाँ सोच र खोज अभियानद्वारा पोखरामा खबरदारी सभा आयोजना। सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी आवश्यक भएको दावी। मानवाधिकार आयोगसँग प्रतिवेदन माग्दै ओलीले गराए निवेदन दर्ता। संकलित सबै बयान र कागजातको प्रतिलिपि उपलब्ध गराउन माग।
काठमाडौँ सहित 11 जिल्लामा फैलियो बर्ड फ्लू, पशु सेवा विभागले जारी गरे चेतावनी। नागडुङ्गा मुगलिन सड़क खण्डमा मनसून पूर्व तयारी कार्ययोजना लागू, 9 स्थान पहिरोको उच्च जोखिममा। शुक्रबारसम्म 11 खर्ब 12 अर्ब राजस्व संकलन, पूँजीगत खर्च करिब 35%। अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराममा चुनौती, अनुमति नलिए हर्मुज जलमार्गबाट आवत जावत नगर्ने इरानको चेतावनी। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो र गण्डकी प्रदेश स्तरीय महिला टी20 क्रिकेट प्रतियोगिता पोखरामा शुरू, उद्घाटन खेलमा स्याङ्जाको विजयी शुरूआत। विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै अवस्था। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
0: फोन 061-572-648-549।

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
1: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
2: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674589577 मौकाको फाइदा उठाउनुहोस्
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434 032 29 98028 59 321 061 581 मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560 81 331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
10: नेपालीको गौरव
6: नेपालीको पहिचान
10: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुर हुलाक कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: किन्नुहोस् अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
2: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
1: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
2: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
1: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
2: फोन 5308 15
1: 5308 15
2: मोबाइल नम्बर 9856228071 महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
9: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: हेलो।
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: अनि कति बेला बस्छन् त डाक्टर?
12: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला रातिको 10 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: रेडियो अन्नपूर्ण 93.4।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।